0: चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
3: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
2: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढ़ी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
4: 3 महिना पिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
2: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय चितवन
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन
10: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
9: नेपाली चाड पर्व तथा शुभसाहितको विस्तृत विवरण
10: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
9: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
10: नेपाली FM तथा अनलाइन रेडियोहरू
9: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
11: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

आत्माकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान वन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल असोज महिनाको आज 11 गते तदनुसार इसुसन 2026 सेप्टेम्बर 27 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 रोद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। आज 38 घडी 31 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ उत्तर भाद्रपदा नक्षत्र रहेको छ। 16 घडी 6 पल्ला रहेको छ। यस्तै गरेर योगमा रहेको छ वृद्धि योग रहेको छ 18 घडी 57 पल्ला। करणमा रहेको छ बालवाह करण रहेको छ 9 घडी 34 पल्ला। चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा। आनन्दादि योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:55 भयो भने सन्ध्या सूर्यास्त 5:53 हुनेछ। आजको दिनमान घडी 11:58 पल्ला रहनेछ। आज पञ्चक 16 श्राद्ध आरम्भ प्रतिपदा श्राद्ध विशेष गरी पुलची भुजा विश्व पर्यटन दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। आज 16 श्राद्धको पहिलो श्राद्ध 16 श्राद्ध आजदेखि शुरू। आज 16 श्राद्ध आरम्भ प्रतिपदा श्राद्ध आज भने भोलि द्वितीय श्राद्ध रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी पालो रहेको छ आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय। आजको लागि विशेष गरी सर्वप्रथम लागौं आजको कालबेला यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ। विशेष गरी बिहानको 11:54 42 सेकेन्डदेखि दिउँसोको 1:24 45 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लागि लाभ बेला बिहानको 8:54 36 सेकेन्डदेखि बिहानको 10:24 39 सेकेन्डसम्म लाभ बेला। आजको लागि शुभ बेला दिउँसोको 1:24 46 सेकेन्डदेखि दिउँसोको 2:54 48 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। उत्तर भाद्र नक्षत्रको चौथो चरण नाम आउँछ। गुरुसँग यहाँबाट नाम आउँछ। मध्य नडी नरगणु परेको छ भनेर पञ्चाङ्गहरूले उल्लेख भने गरिएका छन्। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु परे पनि उधारमा व्यापार हुँदै जाँदैछन्। फाइदाका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सतर्क रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मल्याउन सक्छ। अरूका लागि समय धन्द बुद्धि खर्च गर्नु पर्ला। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन्। काम पूरा नभए पनि दोहोर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। चिताको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन्द बुद्धि खर्च गर्नु पर्ला। बाध्यताले अल्मल्याउन सक्छ। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन्। काम पूरा नभए पनि दोहोर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि दौडुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तारिफ योग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक सदनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी सामाजिक काममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलो लक्ष्य प्राप्त हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसर पछ्याउनेछन्। दिगो काम थाल्ने मौका मिल्नेछ। शोकले थलिएको काम व्यापारमा रूपान्तरित हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। पुरानै कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। कामको सन्दर्भमा विवाह दशवत काम जिम्मेवारी वहन गर्नु पर्ला। ठगीमा पर्ने समय रहेकाले धनमान सुरक्षामा सजग रहनु पर्ला। परिस्थिति व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले लाभ समेत उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: हुनेहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रिन सक्छ। मान्यजनको सहयोगले तत्कालको अनुरोध भने टर्न सक्छ। रोकिया काम देखाएर प्रदान गर्नु पर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पनि पछि पर्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइन्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धाको रूपमा देखा पर्न जानेछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनु पर्ला। बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। भौतिक साधन जुट्नले काम भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आत्मविश्वासको कमीले काममा पछि परिन्छ। शुभ चिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। खर्च हुने डरले सताउन सक्छ। वाद विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। ईर्षा गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट शिष्टाचारले अल्म ल्याउन सक्छ। स्वास्थ्यको लागि खर्च बढ्नेछ। धनलाभ भए पनि बल जबरजस्ती गर्नले समस्या निम्तिन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको यो गुण राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851-75-223, 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851-75-223 र 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

ज्योतिष चन्द्रसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी पनि गराइसकेका छौं र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ 9845275223 र 9805275223 नम्बरमा भूत वर्तमान अनि भविष्यको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौं। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आज दिन पनि विशेष रहेको छ, आजदेखि 16 श्राद्ध शुरू भएको छ र विशेष गरी यो 16 श्राद्ध भनेको के हो, पार्वण श्राद्ध भनेको के हो भन्ने विषयमा जानकारी पनि म तपाईँलाई थोरै गराउन खोजिरहेको छु। 16 श्राद्ध पार्वण श्राद्ध हिन्दू परम्परामा पितृहरूको सम्झना श्राद्ध तर्पणका लागि गर्ने श्राद्धसँग सम्बन्धित शब्द हुने चाहिँ विशेष गरी 16 श्राद्ध विशेष गरी चाहिँ आश्विन कृष्ण पक्षमा यानि कि पितृपक्षमा पर्ने छ र यो 16 तिथिका पितृहरूको सम्झनामा श्राद्ध गर्ने परम्परा हो। आफ्नो दिवंगत आफन्तको मृत्यु भएको तिथि अनुसार श्राद्ध गरे चलन हुन्छ। पार्वण श्राद्ध पितृहरूको निश्चित तिथिमा गर्ने विधिपूर्वक मुख्य श्राद्ध भने यसमा गरिन्छ। यो 16 श्राद्ध यानि कि पार्वण है, पार्वण श्राद्ध भनेको चाहिँ यो पर्व पितृहरूको पर्व विशेष गरी चाहिँ यो पितृहरूको पर्वमा हामीले पितृलाई सम्झना गर्ने उहाँहरूलाई चाहिँ मिष्ठान्न भोजन उहाँहरूले के खानुहुन्छ विशेष गरी के मन पराउनुहुन्थ्यो ती चिजहरू चाहिँ दानहरू गर्ने पनि समय रहेको छ। 16 श्राद्धमा विशेष गरी समय पनि अलिकति धेरै लाग्छ। अर्को एकोद्देश्य श्राद्ध भन्दा 16 श्राद्ध अलि लामो हुन्छ। यसमा चाहिँ विशेष गरी यसमा तपाईँले के जान्न पर्छ भन्दा तपाईँले यसमा चाहिँ 16 श्राद्धमा चाहिँ 6 पिण्डदान गरिन्छ। कम्तीमा 6 पिण्डदान हुन्छ भने 5 सिधा हुन्छ है। 6 पिण्डदान 5 सिधा हुन्छ अनि त्यसपछि 4 ऋषिहरू हुन्छन् एउटा दियो बाल्ने होइन। यो श्राद्ध गर्दा दक्षिणतर्फ फर्किएर गर्नुपर्ने हुन्छ र ध्यान गर्दाखेरि पितृलाई स्मरण गर्दाखेरि पूर्वपट्टि पनि फर्किनुपर्छ घरिघरि चाहिँ। तर्पणहरू पनि गर्नुपर्ने कुराहरू विधिवत हामीले गर्नुपर्छ र 16 श्राद्धमा तपाईँले चाहिँ आज पहिलो श्राद्ध यानि कि प्रतिपदाको श्राद्ध आजको दिनमा हो र श्राद्ध गर्दाखेरि कपाल नखौरिकन श्राद्ध गर्नु हुँदैन। त्यो गर्नुभयो भने पितृहरू रिसाएर तपाईँलाई झन् नराम्रो हुन्छ। कपाल खौरिनुपर्छ, जतिसुकै अशक्त भए पनि कपाल खौरिनेलाई के फरक पर्छ। कपाल खौरिने एक छाकीको दिन कपाल खौरिने नङहरू काट्ने सबै गर्नुपर्छ एक छाकीको दिन विशेष गरी चाहिँ 16 श्राद्धमा कपाल नखौरिकन नगर्नुहोला श्राद्ध। श्राद्ध गर्दाखेरि वस्त्रहरू सेतो वस्त्र धारण गर्नुहोस्, जजमानले सेतो वस्त्र धारण गरेर गर्नुहोला। अरू अरू राता निला काला खैरा यस्ता वस्त्र धारण गर्नु हुँदैन 16 श्राद्ध गर्दाखेरि। सकिन्छ छ भने कुशको आसनमा बसेर गर्ने, कुशको आसनमा बसेर तपाईँले 16 श्राद्ध गर्न सक्नुहुन्छ। 16 श्राद्धभरि तपाईँले श्राद्ध गर्दै हुनुहुन्छ भने 16 श्राद्धभरि एक छाक भोजन गर्नुहोस्। तपाईँले चाहिँ एक छाक मात्रै भोजन गर्नुहोस्, बिहान भात खानुहोस् बेलुका रोटी खानुहोस्। तपाईँले एक छाक मात्रै भोजन गर्नुहोस् 16 श्राद्धभरि राम्रो मानिन्छ। र विशेष गरी श्राद्धको दिन पितृको खुसीको लागि ब्राह्मणलाई भोजन अनिवार्य गराउनुहोस्। भान्जा भान्जी छोरी चेलीहरूलाई बोलाएर ज्वाइँ चेलालाई बोलाएर भोजन गराउनुहोस्। भोजन गराइसकेपछि मात्र दक्षिणा गर्नुहोला, टिका लगाएर दक्षिणा भोजन गराइसकेपछि मात्र। तपाईँलाई भोजन गराउनुभन्दा पहिला नै दक्षिणा दिन मन लाग्छ भने दिनुहोस्, केही छैन। तर भोजन सकिएपछि भोजन खाइसक्नुहुन्छ नि, जब गुरुबाले खाइसक्नुहुन्छ, खाइसकेपछि टिको लगाएर दक्षिणा गर्नुहोस्।
ज्वाइँहरूले भान्जा भान्जीहरूले खाइसकेपछि छोरीहरूले खाना खाइसकेपछि भोजन गरिसकेपछि श्राद्धको पितृप्रसाद पाएपछि मात्रै तपाईँले चाहिँ टिका लगाएर दक्षिणा गर्नुहोस्। यो अत्यन्त राम्रो र लाभदायक भोजनको फल प्राप्त हुन्छ। भोजनान्ते दक्षिणा भन्छ, अनि भोजन पछिको दक्षिणा दिनुभयो भने बल्ल भोजन गराएको फल मिल्छ भनेर शास्त्रहरूले भनेको छ। त्यो भएर यो सोह्र श्राद्धभरि चोखो बस्नुहोस्, शुद्ध भोजन गर्नुहोस्। तपाईँहरूको खाटमा पलङमा सुत्ने गर्नुभएको छ भने खाटमा पलङमा नसुत्नुहोस्, भईमा केही म्याटहरू ओछ्याएर अनि अलि न्यानो कपडाहरू अलि राम्रो कपडाहरू ओछ्याएर तपाईँले भईमा सुत्नुहोस्। विवाह गर्नुभएको छ, वैवाहिक सम्बन्धहरू राम्रो छ भने यसले झन् राम्रो गराउँछ। विवाह गर्नुभएको छ भने श्रीमान श्रीमती सँगै शयन गर्नुहुँदैन, सुत्नु हुँदैन, सँगै सकभर दुईटा ओछ्यान लगाएर फरक फरक सुत्नुपर्छ। यो सोह्र श्राद्धभरि तपाईँले एकदम ख्याल गर्नुहोला। माछा मासु लसुन प्याज खाने त कुरै भएन, यस्तो त छुन पनि हुँदैन, सम्झिन पनि हुँदैन। तपाईँले चुरोट बिँडी खैनीहरू खाने गर्नुभएको छ भने यो पनि छोड्नुहोस्, सोह्र श्राद्धभरि छोड्नुहोस्। अथवा छोड्नै सक्नुभयो भने एक छाकीको दिन र श्राद्धको दिन चाहिँ नखानुहोला। तपाईँहरूले विशेष ख्याल गर्नुहोस् यो कुरामा। दालहरू नखानुहोस् सोह्र श्राद्धभरि, दाल खानु हुँदैन। जुन दिन तपाईँ श्राद्ध गर्नुहुन्छ त्यो दिन दाल खान मिल्छ। दाल भात तरकारी अचार बनाएर मजाले भोजन गर्नुपर्छ पितृलाई चढाएर। सोह्र श्राद्धभरि तपाईँले चाहिँ जे जे चिज पकाउनुहुन्छ घरमा चोखो, जस्तै दाल भात तरकारी अचार दही होइन के हुन्छ तपाईँको घरमा, ती चिजहरू चाहिँ एउटा टपरामा राखेर बाहिर तपाईँले चाहिँ राख्नुहोस्, अलि अग्लो ठाउँमा कागलाई छुट्याइदिनुहोस्। यस्तै गरेर एउटा दुनामा जल राखिदिनुहोस्। यसलाई पञ्चबली पनि भन्छ। पञ्चबली भनेको के पर्छ भन्दा, एउटा कागलाई खुवाउने, एउटा कुकुरलाई खुवाउने, एउटा तपाईँको चाहिँ गाईलाई खुवाउने है, एउटा ब्राह्मणलाई भोजन गराउने, एउटा कमिलाहरूलाई अन्न दिने, कमिलालाई पनि दिनुपर्छ। जस्तै पिठोहरू आँटाहरू होइन तपाईँले दिन सक्नुहुन्छ, चिनी भेलीहरू गुँडहरू तपाईँले दिन सक्नुहुन्छ। यो सबैले गर्न मिल्छ है, फेरि गर्न चाहिँ सोह्र श्राद्ध गर्नेले मात्रै गर्नुपर्छ भन्ने छैन। श्राद्ध नगर्ने हाम्रा श्रोताहरूले पनि यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ विशेष गरी चाहिँ। र हामीले त दैनिक रूपमा भोजन गर्दाखेरि सोह्र श्राद्धभन्दा अरू बेला पनि भोजन गर्दाखेरि चाहिँ जे जे पाक्छ घरमा त्यो सबै चिजहरू बाहिर यसो राखिदिनुपर्छ, अग्लो ठाउँमा चराचुरुङ्गीहरूलाई होइन। यसो गर्नाले पितृ खुसी हुन्छन्, घरमा सुख शान्ति आउँछ, ग्रह दोषहरू कम हुन्छ भन्ने पनि मान्यता छ। यी कुराहरू तपाईँले गर्नुहोला, एकदम नबिर्सिकन गर्न सक्नुहुन्छ। कुनै कुरा कन्फ्युज हुनुभयो भने 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गरेर बुझ्नुहोस् यी कुराहरू के कुराहरू चाहिँ कन्फ्युज हुनुभयो भने। यस्तै गरेर आज चाहिँ 11 गते हो। आज 11 गते चाहिँ सोह्र श्राद्धको पहिलो श्राद्ध प्रतिपदा श्राद्ध, भोलि चाहिँ तपाईँको द्वितीय श्राद्ध विशेष गरी, पर्सि तपाईँको 13 गते तृतीय श्राद्ध, 14 गते चतुर्थी श्राद्ध, यस्तै गरेर 15 गते पञ्चमी श्राद्ध, यसरी क्रमशः 16 गते षष्ठी श्राद्ध, यसरी क्रमशः श्राद्धहरू छन् तपाईँको चाहिँ विशेष गरी। तपाईँको कुन दिन पर्छ त्यो दिन तपाईँले चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ भन्ने कुराहरू चाहिँ मैले तपाईँलाई भनिराखेको हुन्छु। विशेष गरी श्राद्ध गर्दाखेरि तपाईँले बिहान उठ्ने, नुहाइ धुवाइ गर्ने, गङ्गाजीहरू खोलाहरू छन् भने खोलामा गएर नुहाइ धुवाइ गर्ने, तपाईँले त्यहाँको जल पनि लिएर आउने, तर्पण गरेर त्यो जल प्रयोग गर्ने, खिर पकाउनुहुन्छ श्राद्धमा, यो बेलाको श्राद्धमा तपाईँले अनिवार्य रूपमा गाईको दुधबाट बनाएको खिर नै पिण्ड दिनुपर्छ। जस्तै कसै जौको पिण्ड दिने, यो दिने, त्यो दिने हुन्छ नि, त्यो गर्न मिल्दैन। यो बेलामा तपाईँले खिर नै पकाएर चाहिँ पिण्ड दिनुपर्छ। खिर पकाउँदाखेरि पानी नमिसाइकन पकाउनुहोस्, खिर पकाउँदाखेरि चामल राख्नुहोस्, दुध राख्नुहोस्, तपाईँले खिरमा गाईको घिउ राख्नुहोस्, अनि त्यसपछि पाकिसकेपछि थोरै मह राख्नुहोस्। तपाईँले केरा पनि राख्न सक्नुहुन्छ, पाकेको केरालाई मुसेर राख्न सक्नुहुन्छ, केरा राख्नुहोस्। पिण्ड बटार्दाखेरि तपाईँले चाहिँ विशेष गरी पिण्डको भित्र नदेखिने गरी तुलसी पात हरेक पिण्डमा हुनुपर्छ। तुलसी पात नभएको पिण्ड राम्रो हुँदैन। तुलसी पात भित्रपट्टि तुलसी पात हुनुपर्छ,
बाहिर बाहिर तपाईँले घिउ दलेर बाहिर बाहिर पिण्डको वरिपरि तपाईँले कालो तिल छरेर पिण्डलाई पुरै कालले भर्नु पर्छ तपाईँले चाहिँ विशेष गरी। र श्राद्धमा कुश पनि ओछ्याउनु पर्छ, पिण्ड दिने भुइँमा कुश ओछ्याउनु पर्छ, तीनटा कुश ओछ्याउनु पर्छ, त्यो कुश चाहिँ जरा समेत भएको कुश चाहिन्छ, यो कुरा पनि बिर्सिनु भएन तपाईँहरूले है। र त्यो कुश चाहिँ अन्तिममा तानेर डढाउनु पर्ने विधि हुन्छ, त्यो विधि पनि गर्नुपर्छ, त्यो कुशलाई राख्नु हुँदैन, त्यो कुश फेरि जाग्नु भयो डढाउनु पर्छ, जरालाई डढाइदिनु पर्छ होइन, यसको पनि विधि छ, गुरुहरूले तपाईँलाई भनिहाल्नुहुन्छ श्राद्ध गर्दाखेरि चाहिँ। र श्राद्धमा गुरुबाहरूले भने अनुरूप गर्नुहोस्, कपाल नखौरीकन श्राद्ध गर्यो भने त्यो राम्रो हुँदैन। केले भन्या छ श्राद्ध प्रकरणमा भन्दा, जसले कपाल नखौरीकन मुण्डन नगरीकन श्राद्ध गर्छ भने त्यो व्यक्तिले दिएको अन्न विष्ठा हुन्छ र तर्पण चाहिँ रगत हुन्छ, पिप हुन्छ भनेर लेखेको छ क्या। विष्ठा भनेको दिशा हुन्छ अरे, त्यो भएर कपाल नखौरीकन तपाईँले नगर्नु होला है। श्राद्ध गर्दाखेरि चाहिँ एकादशी तपाईँले चाहिँ विशेष गरी एक छाकको दिन, एक छाकीको दिन कपाल खौरेर गर्नुपर्छ तपाईँहरूले। र श्राद्धको दिन यसो खिर तरकारी खाए पकाउने मात्रै हुँदैन, श्राद्धको दिन चाहिँ दाल भात तरकारी अचार बनाएर खानुपर्छ, मासुको दाल पनि प्रयोग गर्न सकिन्छ, मुसुरोहरू दान तपाईँले गर्नु हुँदैन, चोखो दालहरू कालो दालहरू प्रयोग गर्न सक्नुहुन्छ, गहत खानु हुँदैन। श्राद्धको दिन टमाटर सानो गोलभेडा खान नहुने, टमाटर चाहिँ चलाउन खोजेका छन् चलाउँछन् पनि है, यी कुरामा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। दैनिक स्नान गर्नुहोस्, दैनिक तर्पण गर्नुहोस्, पितृलाई सम्झेर तपाईँले तर्पण गर्दाखेरि चाहिँ बुढी अमला र चोरी अमलाको बिच भागबाट जल चाहिँ तपाईँले चुहाउनुपर्छ, यसो पनि ख्याल गर्नुहोला। पितृलाई तर्पण गर्दाखेरि मह अनिवार्य मिसाएर तर्पण गर्नुपर्छ, गाईको दुध घिउ मह तुलसीको पातहरू राखेर तर्पणहरू गर्नुहोस्, कुसका मोटकहरू बनाएर तर्पणहरू गर्नुहोस्, सिक्नुहोस् मोटक बनाउन पनि, तपाईँले आफै बनाउँदा पनि भइहाल्छ। र मोटकहरू बनाउँदाखेरि पवित्रहरू बनाउँदाखेरि कुशलाई तपाईँले काट्नु पर्यो चुडाउनु पर्यो भने नङबाट चुडाउनु हुँदैन, नङले गर्नु हुँदैन, तपाईँले कुनै खुकुरीबाट अथवा कैचीहरूबाट चोखा चिजबाट तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, नङबाट नङले हातले तोड्नु हुँदैन चुडाउनु हुँदैन, नङबाट चाहिँ हुँदै हुँदैन, यसो पनि तपाईँले विशेष ख्याल गर्नुहोला। यो स्वर श्राद्धको श्राद्ध पितृको पर्व हो, तपाईँले यदि श्राद्ध गर्नु भएन भने के हुन्छ भन्दा पितृको पर्वमा अरू पितृहरू चाहिँ उनीहरूका छोराहरूले श्राद्ध गरेर अरू पितृ चाहिँ रमाएका हुन्छन्, खाएका हुन्छन्, खुसी भएका हुन्छन्, अनि तपाईँले श्राद्ध गर्नु भएन भने तपाईँको पितृहरू चाहिँ माथि रिसाएर एकान्तमा बस्नुपर्ने हुन्छ, सबैले रमाइलो गर्दा उहाँले रमाइलो गर्न पाउनुहुन्न, त्यसपछि पितृहरूले ओहो जति गरे पनि मेरो छोराले गरेन भन्दा तपाईँले पितृहरूले चाहिँ तपाईँलाई चाहिँ दोष लाग्न सक्छ, श्राप पनि लाग्न सक्छ। त्यही भएर भनेको छ शास्त्रले के भन्छ भन्दा, देवता रिसाए पनि पितृ रिसाउनु हुँदैन, देवताले दिएका आशीर्वाद पनि पितृले हरण गरेर लान सक्छन्, खोसेर लान सक्ने क्षमता पितृमा हुन्छ। त्यही भएर सर्वप्रथम हामीले पितृलाई खुसी पार्नुपर्छ, इष्ट देवता कुल देवताहरूलाई हामीले खुसी पार्नुपर्छ भन्ने कुराहरू हो, यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि रहेको छ। सुरश्राद्धमा तपाईँले चाहिँ भृङ्गिराज तुलसी पत्र स्वत पत्रिका चम्पक तिल पुष्पाञ्जल यी चिजहरू तपाईँले चाहिँ गर्नुपर्छ, सिद्धदानहरू पनि गर्नुपर्छ। सिद्धदान मैले भने तपाईँले पाँचवटा सिधा हुन्छ, सिधामा सबै थोक राख्नु पर्यो, एउटा सिधामा नुन राख्नु हुँदैन, जुन चाहिँ भूस्वामीलाई हुन्छ नि, भूस्वामीलाई सिधा हुन्छ, त्यो सिधामा नुन नराख्ने, अरू सबैमा राख्ने, दाल तरकारी बेसार मसला घिउ अन्न चामल तरकारी हरियो परियो तरकारी आलु होइन विविध प्रकारका चिजहरू राख्ने, र तपाईँको माता पितालाई केही विशेष मन पर्छ भने त्यो राख्ने, दही राख्नु पर्यो, अनि खिर पकाएर खिर राख्नुपर्छ, सेलरोटीहरू राख्ने, पुडीहरू राख्ने, फुरौलाहरू मासका फुरौलाहरू बनाएर फुरौलाहरू राख्ने, यी चिजहरू राख्नुपर्छ। भएर पाएछ भने तोरीको सागहरू राख्नु पर्यो होइन, साग पकाएर क्या सब्जीमा चाहिँ विशेष गरी हरियो सागहरू, यी कुराहरू हुन्छन्, यी कुराहरूलाई तपाईँले विशेष ख्याल गरेर अगाडि बढ्नुभयो भने राम्रो पनि भइहाल्छ है। कुनै जिज्ञासा रहेका छन् आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी छन् भने
सम्पर्क गर्न सक्नुहुन्छ। सोह्र श्राद्धमा कुनै कुरा बुझ्नु भएन, जानकारी भएन तपाईँलाई, थाहा भएन तपाईँलाई भने तपाईँले हामीलाई यही नम्बरमा तपाईँले दिउँसो पनि फोन गरेर बुझ्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर, राधेश्याम कहाँको बोल्दै हुनुहुन्छ? उहाँको फोन काटिएछ। 9851 75 223 र 9805 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी महालय श्राद्ध निर्णयमा के भन्छ भन्दा, कन्या राशिमा सूर्य सरेका पक्षमा पितृका निमित्त श्राद्धपूर्वक तर्पण श्राद्ध सिद्धदान गर्नु नगरे के हुन्छ? श्राद्ध सिद्धदान नगरे के हुन्छ भन्दा, धन पुत्र नाश हुन्छ, धन नासिन्छ, पुत्र नाश हुन्छ। यो कर्म दिवंगत पितृहरूको सम्मान र कृतज्ञता पनि हो। श्राद्धकालको निर्णय भन्दा के हुन्छ भन्दा, प्रातःकालमा नान्दी श्राद्ध गर्ने, बिहान नान्दी श्राद्ध

बन्धन नहुने वचन पनि रहेको छ। विशेष गरी श्राद्ध विघ्न निर्णयले के भन्छ भन्दा, श्राद्ध विघ्ने समुत्पन्ने अभिज्ञाते मृत्ये हनि एकादश्यास्तु कर्तव्यम पितृपक्षे विशेषतः। अज्ञानवश तिथि थाहा नभएका आदि कुनै कारणले श्राद्ध गर्न छुटेका छुटेकोमा एकादशीमा गर्नु अथवा अष्टमीमा गर्नु भनेको छ। जुसो सूतकले रोकीको श्राद्ध चोखेपछि तुरन्तै गर्नु, एकादश श्राद्ध सपत्नी पत्नी रजस्वला गर्भिणी भए पनि गर्नुहुन्छ भने, महालय श्राद्ध चाहिँ पत्नी यदि रजस्वला हुनुभएको छ भने गर्न मिल्दैन। रजस्वला भनेको सात दिनपछि अनि गर्ने, पत्नी रजस्वला भए चोखेपछि गर्नु, गर्भिणी भए सिधादान मात्र गरे पनि हुन्छ भनेर लेखिया छ। तर यदि तपाईँको श्रीमती गर्भमा गर्व छन्, गर्भ गर्भिणी हुनुहुन्छ भने तपाईँले शिरदान गर्न मिल्छ, पिण्डदान तर्पण गर्न मिल्दैन भनेर लेखिया छ। विशेष गरी यो कुराहरू तपाईँले बुझिहाल्नुभयो। अगस्त्यको फूल चाहिन्छ, भृङ्गिरा चाहिन्छ, तुलसी चाहिन्छ, शतपत्रिका चाहिन्छ, चम्पकको फूल चाहिन्छ, तिल पुष्पाञ्च षोडशे पितृवल्लभा भनेर लेखिया छ। र विशेष गरी पितृलाई निषेध गरेका फूलहरू, जुन पितृलाई मन नपर्ने फूल, चढाउन नहुने फूल भनेको केतकै फूल गर्नु हुँदैन। विशेष गरी कर विरञ्च फूल हुँदैन, बकुलम कुन्दनम तथा पाटलिम चैव जातिम च श्राद्ध यत्रिन वर्जयेत् भनेर यहाँ चाहिँ तपाईँको चाहिँ भनेको छ। श्राद्धमा यी कुराहरू निषेध भनेर भनेको छ। विशेष गरी चाहिँ यी कुराहरू मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी हाम्रो तपाईँले सबैजनाले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, यसमा तपाईँले ख्याल गर्नुहोला। र फोन गर्दाखेरि तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने पनि प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। हाम्रो ज्योतिष कार्यालय भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि रहेको छ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा तपाईँले आफ्नो आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि चाहिँ जन्ममिति र जन्म समय तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। जन्ममिति र जन्म समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। विशेष गरी अब यसमा के आउँछ भन्दा, चतुर्दशी तिथिमा महालय श्राद्ध निषिद्ध हुनाले, सुन्नुहोस् है, एकदम ख्याल गर्नु, चतुर्दशी तिथिमा महालय श्राद्ध भनेको पार्वण श्राद्ध चाहिँ निषेध हुन्छ, यो बेलामा गर्न हुँदैन। विशेष गरी चाहिँ निषेध हुने भएकाले महालय श्राद्ध अष्टमी द्वादशी वा औंसीमा गर्नु। विशेष गरी चाहिँ मृतकका पिता अथवा पितामह आदिका श्राद्ध तिथिमा गर्न पनि उचितै हुनेछ। विशेष गरी अष्टमीमा गर्नु, तपाईँले द्वादशीमा गर्नु अथवा औंसीमा गर्नु। यदि तपाईँको बाबाको पिताजीको चाहिँ श्राद्ध तपाईँको चाहिँ विशेष गरी चतुर्दशी तिथिको दिन परेको छ भने यो दिन गर्नु हुँदैन। यो दिन चाहिँ लडेर मरेका, ढुन्डेर मरेका, काटिएर मरेका हात हतियारद्वारा चाहिँ युद्धमा चाहिँ तपाईँको चाहिँ दिवंगत हुनुभएकाहरूको लागि मात्र यो चाहिँ चतुर्दशी श्राद्ध गर्ने हो, अरू बेला गर्नु हुँदैन। शस्त्रादिले निधन भएकाहरूको एकदिश विधिले श्राद्ध गर्ने भनेर पनि तपाईँको चाहिँ पञ्चाङ्गहरूले उल्लेख गरेको छ। यो कुराहरू तपाईँले ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। चतुर्दशीको श्राद्ध चाहिँ अष्टमीमा गर्नुहोस् त तपाईँले पहिला नै गर्न मन लाग्छ अष्टमीमा गर्नु, अलि पछि गर्न मन लाग्छ औंसीमा गर्नु, अथवा द्वादशीमा तपाईँले गर्न सक्नुहुन्छ। चतुर्दशीको दिन बित्नु भएको छ भने, अथवा हात हतियारबाट बित्नु भएको छ, जस्तै गाडी एक्सिडेन्टबाट बित्नु भएको छ, लडेर बित्नु भएको छ, होइन, अकाल मृत्यु भएको छ हात हतियारबाट, के जुन युद्धमा हुन्छ नि हात हतियारबाट चाहिँ तपाईँको चाहिँ मृत्यु भएको छ भने चाहिँ गर्न मिल्छ चतुर्दशीमा, नभए गर्न मिल्दैन भनेर लेखेको छ यहाँ। विशेष गरी चाहिँ यी कुराहरू तपाईँले विशेष ख्याल

गर्नुपर्ने कुराहरू हुन्छ है। 98451 75 273 र 98056 75 273 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणतिर पनि आएका छौँ। आज अलिकति छिटो कार्यक्रमबाट म विदा माग्न खोजिराखेको छु र तपाईँले पनि श्राद्धको लागि कुन तिथि कुन मिति कहिले गर्ने आफ्नो तिथिहरू तपाईँलाई याद छैन भने तपाईँले मलाई फोन गर्नुहोस्। तपाईँहरूका पितृहरूको मृत्यु भएको कहिले हो, कुन सालमा, कुन गते, कुन महिना भन्नुभयो भने म तिथि पनि निकालिदिन्छु। तपाईँले दिउँसो सम्पर्क पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। आज 2-3 मिनट अगाडि कार्यक्रम चाहिँबाट विदा माग्न खोजिरहेको छु। भोलि बिहान ठिक 7 बजे तपाईँहरूसँग म फेरि पनि चर्चा गर्नेछु। तपाईँको भूत वर्तमान भविष्यको विषयमा भोलिदेखि म फटाफट हेर्ने छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा घिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
6: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो। के कुरामा चित्त बुझिन पनि
3: नानी के भयो किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो। तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन।
8: सम्पर्क नम्बर 98 4 50 82 997
9: 98 5 50 10 997।
10: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
11: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
12: नेपाली तिथि नीति तथा
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
13: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

त्यसो बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढ़ी तथा पहिरोका घटना भएका छन्। पर्वतको झलझलामा 20 भन्दा बढ़ी घर बगाएको छ। कालीगण्डकी नदीको बहाव अत्याधिक बढ़दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलीब्रिज पुल समेत बगाएको छ। गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढ़ीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ भने 2078 सालमा बाढ़ीले बगेको उक्त ताल केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको छ। नासो गाउँपालिका एक स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनेर जलमग्न भएको बताइएको छ। अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको समेत बताइएको छ। गाउँ चारैतिरबाट घेरिँदा स्थानीयवासी गाउँमै थुनिएका छन् भने तालगाउँवासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन्। विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुनुका साथै जिल्ला पूर्ण रूपमा टेलिफोनबाट सम्पर्क विहीन समेत बनेको छ। नारायणी नदी र यसका सहायक नदीहरूमा समेत जलस्रोतको खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्र बाढ़ी र डुबानको उच्च जोखिम सृजना भएको छ। महाशाखाका अनुसार नारायणी नदी खतराको तह मानिएकामा हाल जलसतह करिब 11.0 मिटर पुगिसकेको छ र यो अझै बढ़दो क्रममा रहेको बताइएको छ। देवघाट बाढ़ी मापन केन्द्रमा आज दिउँसो 11 बजे वरपर जलसतह बढ़ेर अधिकतम करिब 13.0 मिटरसम्म पुग्ने समेत अनुमान गरिएको छ। त्यस्तै बेसी शहर चामी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहान बेसी शहर नगरपालिका छ खरखरे भीरमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको। अविरल वर्षाका कारण हेटोडालाई काठमाण्डु जोड्ने अधिकांश सड़क सञ्जाल समेत अवरूद्ध भएका छन्। विशेष गरी मधेसलाई राजधानीसँग जोड्ने हेटौडाका अधिकांश सड़क खण्डहरू पहिरोका कारण अवरूद्ध भएका हुन्। विभिन्न स्थानमा गएको पहिरो सड़क भाँचिएको र विद्युतका पोल ढलेका कारण यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हाल काठमाण्डु आवत जावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ। त्यस्तैको अन्नपूर्ण गाउँपालिका पाँचमा रहेको पाउदार किवाङमा समेत पहिरोले घर पुरिएको छ। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको बताइएको छ। घरमा 2 जना रहेको र उनीहरू सम्पर्कमा नरहेको समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले बताएको छ। त्यस्तै पर्वतको जलजलामा 20 भन्दा बढ़ी घर बगाएको छ। वडा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यसको रफ्तार बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बाढ़ीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ। गण्डकी नदीको बहाव अत्याधिक हुँदा स्याङ्जा र गुल्मीमा जोड्ने पक्की पुल समेत बगाएको छ। पूर्व प्रधान न्यायाधीश चौधरी शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगंज स्थित घरबाट गए राति पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का आफै जबरालाई पक्राउ गर्न गएको बताइएको छ। तर उनका विरूद्ध कुनै मुद्दा दर्ता नरहेको र कानून भूमिजन पक्राउ बुझी पनि जारी नभएको प्रहरीले बताएको छ। जबरालाई पक्राउपछि काठमाण्डुकै एक प्रहरी कार्यालय हिरासतमा राखिएको बताइएको छ। त्यस्तै अपराध अनुसन्धान कार्यालय टेकुको हिरासतमा भने उनी छैनन्। राति अकस्मात आएको एक आदेशपछि जबरा पक्राउ परेका हुन्। अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी खड्का कार्यालय बाहिर भएकै समयमा आदेश आएपछि उनलाई पक्राउ गर्न खड्का आफै जानु परेको समेत बताइएको छ।

0: एनबीएल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज 13 जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र स्तरको अधिवेशन हुन लागेका छन्। यही असोज 10 गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्याधिक वर्षाका कारण 13 गतेभित्र आफू अनुकूल गर्न निर्वाचन समितिले विकल्प दिएपछि आज 13 जिल्लामा हुन लागेको हो। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 11 गते काभ्रे, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालीकोट र सुर्खेतमा अधिवेशन हुन लागेको हो। समितिलाई प्राप्त विवरण अनुसार भोलि 29 जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेका छन् भने पछि 9 जिल्लामा हुन लागेका छन्। पार्टीको केन्द्रीय महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्र स्तरीय कार्य समिति, केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि समेत चयन गरिनेछ। क्षेत्रीय अधिवेशन सकिएपछि अब केन्द्रीय महाधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन यही असोज 16 गतेदेखि 19 गतेसम्म काठमाण्डुको खुल्ला मंचमा गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ। कांग्रेसको अधिवेशन यही असोज 3 गतेबाट वडा अधिवेशन शुरू भएको थियो। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण, सेवादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसकी असोज कृष्ण औषीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औषी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प समेत रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले दशैं अघि पितृ तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार बाढ़ी पहिरोमा परि बागमती र लुम्बिनी प्रदेशमा 2-2 तथा गण्डकी र कडाली प्रदेशमा 1-1 जनाको मृत्यु भएको हो। विपदमा परि 2 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ी पहिरो प्रभावित विभिन्न स्थानबाट हालसम्म 407 जनाको उद्धार गरिएको छ। निरन्तर वर्षासँगै देशभर बाढ़ी पहिरो सड़क भाँचिने र खोला तथा नदी आसपास डुबानको जोखिम बढ़ेको छ। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको झरी नरोकिएकाले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी काठमाण्डुलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, डीपी राजमार्ग र कान्ति लोकपथ 4 दिनदेखि नै बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहु खण्डको पृथ्वी राजमार्गमा मौरीबास, मादी पुल, घाँसीकुवा, मुसे खोला, छिर्कनी, विमल नगर, डुम्रे र ऐना पहरा लगायतका क्षेत्रमा पहिरो खसेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको माम्ती, पिप्ले, 400 बेसी, कटुञ्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ भने तमौर करिडोर अन्तर्गत छरूवा खोला, नाभा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क अवरूद्ध छ। राप्ती राजमार्गको कपूर कोट खारखोला खण्ड, भालुवाङ चकचके लिवाङ सड़क तथा कडाली राजमार्गका गगने खोला, नागमा जुम्लाको राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित भएका छन्। गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात समेत प्रभावित भएको छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको छ। नेपाली सेनाले रसुवाको भोटेपछि बाढ़ी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय ऐतिहासिक अनुकरणीय रहेको निष्कर्ष निकालेको छ। प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाड़ी तथा साँघुरो उड़ान क्षेत्र, सीमित हेलीप्याड, अवरूद्ध संचार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सोरेङभित्र थुप्रिएको लेदो र ठूला चट्टान जस्ता अत्याधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ। भोटेपछि बाढ़ीले राष्ट्रिय संकट व्यवस्थापनमा विपद प्रति कार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्। रसुवा बाढ़ीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनाका प्रयासबारे सेनाले उपलब्ध गराएको दस्तावेजमा विपद प्रति कार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जल विद्युत आयोजनामा पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको सेनाले निष्कर्ष निकालेको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ। त्यसैले आजको सिंह मधेस बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदहरूले जनाएका छन्। कैरातीदेखि काठमाडौँ उपत्यका सहित बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा भइरहेको वर्षा पनि आजबाट रोकिने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिसकेको छ। मधेस र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ। आज अपरान्हदेखि कोशी मधेसका साथै काठमाडौँ उपत्यका सहित बागमतीमा उल्लेख्य सुधार देखिने सम्भावना छ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पनि आज पनि वर्षा जारी रहने सम्भावना रहेको छ। थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी समेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई विभिन्न ठाउँमा सारिएको छ। बैंककमा गएको विवाददेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको बताइएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र समेत घोषणा गरिएको छ। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितेश खनाल अन्तिम 32 बाहिरिएका छन्। चिने मिया सिटी म्युनिसिपल जिम्नेसियममा भएको खेलमा क्षितेश इरानका निमा रोस्ताम लागदिनसँग 2-0 सोधो सेटमा पराजित भएका हुन्। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: हेलो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रत्येक तयारी चर्चाउ दिशो फाइबर नेट।
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाडपर्व तथा व्यवसायको विस्तृत विवरण,
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
4: दाहाल हुनुहुन्छ, दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर नमस्कार, गुड मर्निङ।
4: दाहालजी, भर्खरै एउटा खबर प्राप्त भयो, पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ पर्नुभयो भनेर, यो खबर तपाईँले पनि सुन्नुभयो?
5: मैले पनि थाहा पाएँ।
4: यो किन पक्राउ पर्नु भएको रहेछ, के कारणले, उहाँको के चलिरहेको थियो, के विषयमा के अनुसन्धान भइरहेको थियो, केही जानकारी छ?
5: त्यही अब सीआईबीले पक्राउ गर्यो भन्ने मैले सुने है। अब उहाँलाई चाहिँ अब सीआईबीले पक्राउ गरेपछि कुनै क्रिमिनल केसहरू केहीमा पक्राउ गरेको हुनसक्छ, अरू भ्रष्टाचार लगायतको केसहरू होइन उहाँको, यदि थियो भनेदेखि अख्तियारले गर्थ्यो, अरू कुनै क्रिमिनल कामहरू उहाँबाट गरेको आशंकामा उहाँलाई पक्राउ गरेको हुनुपर्छ मलाई त्यस्तो लाग्छ।
4: भनेपछि सीआईबीले पक्राउ गर्यो भन्दाखेरि कुनै आपराधिक क्रियाकलापमा संलग्न वा चाहिँ के आरोप लागेको वा केही मुद्दा परेको हुनसक्छ?
5: कुनै मुद्दा परेको हुनसक्छ अथवा कुनै पुलिसले छानबिन गर्ने खालको, जस्तो भ्रष्टाचार, अकुत सम्पत्ति लगायतकोमा चाहिँ अख्तियारले नै पक्राउ गर्न सक्छ, अरूले सक्दैन, पुलिसलाई त्यो अधिकार छैन। त्यसकारणले पुलिसले समातेको भन्ने बित्तिकै त्यसमा चाहिँ अरू क्रिमिनल अफेन्सका कुराहरू कुनै भएको कारणले उहाँलाई अथवा कुनै आशंका भएको कारणले उहाँलाई पक्राउ गरेको हुनुपर्छ।
4: नेपालको इतिहासमा पूर्व प्रधान न्यायाधीश पक्राउ परेका घटनाहरू स्मरणमा छन् दाहालजी?
5: पूर्व प्रधान न्यायाधीश पक्राउ परेका छैनन् अहिलेसम्म, मैले थाहा पाएको छु,
4: अहिलेसम्म चाहिँ पक्राउ परेका छैनन्, यो पहिलो घटना
5: हो।
4: तर अब एउटा कुरा, जस्तो यसभन्दा अगाडिका पनि कतिपय घटनाहरूमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर पनि नेपाल प्रहरीले वा साइबरले अपराधले पक्राउ गरेका घटनाहरू छन् कि छैनन् नयाँ सरकार आइसके पछाडि?
5: सम्पत्ति शुद्धिकरणमा पनि त्यत्रो ठूलो धरपकड पक्राउ भएको छैन, अहिलेसम्म भएको छैन, र नयाँ सरकार आएपछि पनि त्यस्तो खालको ओहो भन्ने खालको अहिलेसम्म कुनै पक्राउ भएको छैन।
4: तर अहिले जस्तो पूर्व प्रधान न्यायाधीश नै पक्राउ पर्दाखेरि चाहिँ एक किसिमको सान्नाटा पैदा चाहिँ भएको छ, धेरैले टिप्पणी गरेका छन्।
5: मलाई के लाग्छ भने उहाँलाई जुन पूर्व प्रधान न्यायाधीशलाई जुन पक्राउ गर्यो नेपाल सरकारले, अब यो चाहिँ हेर्नुहोस्, पुख्ता प्रमाण नभइकन, प्रशस्त प्रमाण नभइकन, अदालतबाट पक्राउको अनुमति नलिकन यो चाहिँ गर्नु हुँदैन। अब सायद भएरै गरे होला, अब अहिलेलाई चाहिँ त्यति शङ्काको सुविधा सरकारलाई नै दिउँ, तर चाहिँ धरपकड गर्ने, पक्राउ गर्ने भनेको निकै ठूलो कुरा हो, र मान्छेको स्वतन्त्रतामाथि धावा बोल्ने भनेको धेरै नै ठूलो कुरा हो।
4: जस्तो अहिले यहाँले भन्नुभयो नि, कुनै पक्राउ पर्ची लिया होला वा अदालतको अनुमति लिया होला, जस्तो अहिले मेरो विचारले त शुक्रबारदेखि बन्द छ सबै कुराहरू, होइन? शुक्रबार, शनिबार, आज हामी आइतबारमा
5: छौँ, पक्राउ पुर्जीको लागि जिल्ला अदालतको त्यो ढोका जहिले पनि खुल्लै छ नेपाल सरकारको लागि, खुल्लै छ, त्यो चाहिँ जरुरी पक्राउ पुर्जी त उसले आफैले दिन सक्छ, पुलिसले आफैले, तर अदालतले चाहिँ पक्राउ पुर्जीको लागि त्यहाँ न्यायाधीशको व्यवस्था गरेर राखेको हुन्छ।
4: अब अहिले उहाँलाई त एउटा राजनीतिक शक्ति केन्द्रका रूपमा पनि हेरिन्थ्यो, होइन? यसले राजनीतिक समीकरण सन्तुलनमा केही फरक पार्न सक्छ पक्राउ पर्दाखेरि?
5: अब अहिले तत्कालीन अवस्थामा उहाँलाई कुनै राजनीतिक दल उहाँको पछाडि लागेको अथवा कुनै राजनीतिक दलले उहाँलाई चाहिँ प्रश्रय दिइराखेको अथवा कुनै राजनीतिक दल अनि कोही जस्तो अब हामी कानून व्यवसायीहरू नै पनि उहाँको विरूद्धमा आफ्नो समर्थनमा त्यसरी लागेको अवस्था चाहिँ अहिले छैन। उहाँले सर्वोच्च अदालतबाट अस्ति केही दिन अगाडि मात्रै मुद्दा जित्नु भएको छ, र उहाँले आफ्नो अवकाशित जीवनमा उहाँले पाउनुपर्ने पेन्सन पट्टा लगायतका कुराहरू उहाँको बनिराखेको थिएन, र उहाँलाई उहाँको चाहिँ उहाँलाई सफाई दिने गरी संसद सचिवालयको महासचिवले उहाँलाई चिठी दिनुभयो, त्यो महाअभियोग उहाँको लागि जुन दर्ता भएको थियो त्यसमा चाहिँ संसद सचिवालयको महासचिवले तपाईँको समय अप भएकोले अब तपाईँको चाहिँ महाअभियोग प्रस्ताव चाहिँ यहीँ सिद्धिन्छ भनेर दिनुभएको थियो। दिएको कारणले त्यहाँ कानून व्यवसायीहरू र त्यतिखेरको तत्कालीन नेपाल बार सबैजना मिलेर सर्वोच्च अदालतमा त्यसको विरूद्धमा रिट चाहिँ नि दायर भएको थियो र अन्तरिम आदेश पनि जारी भएको थियो र त्यसमा चाहिँ अब टाइम अप भइसक्यो। अब चोलेन्द्र शमशेरको चाहिँ यो महाअभियोग प्रस्ताव चाहिँ अब नो मोर, अब चाहिँ अगाडि बढ्न सक्दैन, अब यो चाहिँ रिट निवेदन खारेज हुने ठहरछ भनेर केही दिन अगाडि चोलेन्द्र शमशेरले जित्नुभएको र उहाँ चाहिँ अहिले आफ्नो अवकाशित जीवनमा पेन्सन पट्टा बनाएर आफ्नो चाहिने पेन्सन लिएर बस्नको लागि इलिजिबल हुनुभएको अवस्था हो अहिले यतिखेरको अवस्था।
4: अब पूर्व प्रधान न्यायाधीश पक्राउ परेको इतिहासमा छैन, अहिलेसम्म जानकारीमा आएन भन्नुभयो तपाईँले, होइन कसैको मानमर्दन र मानहानीको कुरा चाहिँ यो हाम्रो समाज सामाजिक पृष्ठभूमिका लागि र अन्तर्राष्ट्रिय जगतमै पनि एउटा पूर्व प्रधान न्यायाधीश भएकै व्यक्तिका लागि चाहिँ त्यो निकै ठूलो विषय पनि बन्ला, तर पक्राउ पर्ने छोड्ने प्रवृत्ति छ नि त अहिले पछिल्लो समय।
5: केही अब कस्तो छ भने मान्छेलाई पक्राउ गर्ने कि अब यो सुरुवात चाहिँ अब नयाँ सरकार आएपछि अब सुरुवाती दिनदेखि नै जो जो व्यक्तिहरू पक्राउ परे ती व्यक्तिहरू धेरैजना भनौँ न धेरैजना चाहिँ नि पछि अदालतको आदेशबाट छुट्या छन्। अब यो चाहिँ राम्रो होइन, अब सरकारले त्यसलाई पुख्ता प्रमाण पुर्याएर नछुट्ने गरी चाहिँ उहाँहरूले पक्राउ गर्नुपर्छ। अब कसरी पक्राउ भएको छ, अब के आधारहरू छ चोलेन्द्र शमशेर जबराको बारेमा,
4: यसको त निकै धेरै कुराहरू बाहिर पनि आएन, 81 पक्राउ परेको खबर आयो, पहिला सुन अनि थुन भन्छ होइन न्यायालयको सिद्धान्तले चाहिँ।
5: अब यस्तो छ हेर्नुहोस्, अब कतिपय केसमा चाहिँ पहिला थुन अनि सुन छ हजुर, कतिपय केसहरूमा जस्तो उम्किएर जाने भागेर जाने प्रमाण लोप नष्ट गर्ने होइन अनि त्यसपछि त्यसलाई चाहिँ बाहिरै राखिरहँदाखेरि त्यो कोही अब पीड़ित पक्ष होला पीड़ित पक्षलाई खतरा हुने यस्तो खालकोमा चाहिँ पहिला थुन अनि सुन हो हेर्नु, कानूनले पनि त्यो अधिकार पुलिसलाई दिएको छ, जरुरी पक्राउ पुर्जी पनि जारी गर्ने अधिकार पुलिसलाई दिएको छ होइन, तर त्यो कुरा चाहिँ टिक्नु चाहिँ पर्छ के, त्यस्तो मान्छेको स्वतन्त्रतामाथि तपाईँले कसैलाई धावा बोलिहाल्नुहुन्छ अथवा सरकारले धावा बोलिहाल्छ भनेदेखि फन्डामेन्टल राइट छ संविधानको, त्यो फन्डामेन्टल राइटले जुन स्वतन्त्रताको अधिकार प्रदान गरेको छ त्यो असीमित छ हाम्रो देशमा, त्यो चाहिँ हाम्रो प्रजातान्त्रिक अधिकार हो र त्यसलाई हनन गर्नको लागि जुन सरकारले चाहिँ कदम चालेको छ त्यो चाहिँ पुख्ता प्रमाण भएको हुनुपर्छ र उहाँहरूसँग पुख्ता प्रमाण भएर पक्राउ गरेको हुनुपर्छ।
4: अब एउटा कुरा जस्तो कानूनी हिसाबले यहाँले भन्नुभयो साइबरले अपराधले पक्राउ गर्यो होइन, त्यो हुँदाखेरि चाहिँ उहाँले वैयक्तिक हिसाबले केही मुद्दा कसैले निवेदन दिएको हुनसक्छ वा रिट दिएको हुनसक्छ त्यस कारणले
5: गरेको भन्ने मेरो सुन्नमा आएको, अब तपाईँहरू पत्रकार साथीहरूलाई पनि त्यही होला जानकारी
4: होइन, अब जानकारीमा हामीलाई पनि जानकारीमा आए अनुसार चाहिँ उहाँलाई सीआईबीले पक्राउ पर्यो गर्यो भन्ने चाहिँ आएको छ होइन, अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको भन्ने आएको छ अहिले चाहिँ। अब यो हुँदै गर्दाखेरि आज त आइतबार, आज त सार्वजनिक बिदा पनि हो क्यारे होइन,
5: आज सार्वजनिक विदा हो
4: भनेपछि चोलेन्द्र शमशेर पनि भागी जाने व्यक्ति अन्तर्गतै पर्नुभयो होइन अहिले कानूनको नजरमा।
5: उहाँलाई अब त्यो यति छिटो फेरि अब राति समात्यो भनेको छ होइन, अब राति समात्दाखेरि चाहिँ त्यो व्यक्ति भागेर जाने अथवा प्रमाण लोप गर्ने अथवा पीड़ितको लागि चाहिँ दबाब सिर्जना गर्ने यस्तो नभइकन चाहिँ यसरी राति अथवा त्यस्तो अवस्थामा चाहिँ पक्राउ गरिँदैन, गर्न हुँदैन भन्ने सिद्धान्त छ होइन,
4: घरबाटै महाराजगंज स्थित घरबाटै पक्राउ गए राति,
5: यति हतार हतार गरेर जुन पक्राउ गरिएको छ त्यसको पछाडिपट्टि ठुलै कारण नभइकन त्यो चाहिँ पक्राउ गरिनु हुँदैन।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा जबरा रातारात घरबाट पक्राउ पर्ने कुरा चाहिँ यसको सामान्य कारणले त नहोला नि त, त्यसो भए
5: केही अब के हो थाहा छैन, अब होइन सामान्य कारणबाट पक्राउ पर्नु भएको रहेछ उहाँ भने भोलि बन्दी प्रदेशसँग मुद्दा पर्ला, भोलि चाहिँ छुट्नु होला, त्यसपछि फेरि चाहिँ यसले सरकारको जुन स्टेप छ, सरकार जुन ढङ्गले अगाडि बढिराखेको छ त्यसमा ब्रेक लाग्न सक्छ, यो चाहिँ गलत भयो, किन यसो गरेको भन्ने प्रश्न जनताले उठाउन सक्छन्। त्यस कारणले सरकारले यो कुरा यस्तो कुराहरूमा धेरै विचार गरेर मात्रै मान्छेलाई पक्राउ गर्नुपर्छ र विचार गरेर गरेको होला, अब त्यो चाहिँ बाहिर आएपछि मात्रै भन्न सकिने अवस्था रह्यो।
4: हुन त अब यसपछि अगाडिका श्रृङ्खलाहरू पनि रातारातै पक्राउ गर्ने, 10-15 दिन नपुग्दै छुट्ने, फेरि 25 दिनपछि छुट्ने, यो श्रृङ्खला त चलिरहेछ नि त एक वर्ष यता, यहाँले पनि देख्नु भएको छ,
5: चलिराखेको
4: छ
5: राख्नु। यो चाहिँ एउटा प्रजातन्त्रको लागि, नेपालको संविधानको लागि यो चाहिँ उपयुक्त कुरा चाहिँ नि होइन। अब यो चाहिँ कसैलाई पक्राउ गरिन्छ भने त्यो चाहिँ मुद्दा चल्ने, त्यो सस्टेन हुने खालको चाहिँ अवस्था नभइकन पक्राउ गरिनु हुँदै हुँदैन, चाहे साधारण जनता हुन् चाहे चोलहरू कमसर जबरा हुन्, कुनै पनि नेपाली जनता त्यसरी पक्राउ गर्नु हुँदैन। होइन, अब उनीलाई त्यत्रो ठूलो अपराध गरेको रहेछन् भने र उनलाई चाहिँ नि पक्राउ गरेको भोलि चाहिँ नि सही रहेछ भनेदेखि अब पक्राउ गरेको चाहिँ नि भोलि सदर होला।
4: अब नेपालको कानूनी अवस्था, अहिलेको न्यायालयको अवस्था, पछिल्लो चाहिँ सरकारका स्टेपहरू चाहिँ कसरी हेर्नु भएको छ यहाँले?
5: अब यो अदालत पनि अहिले कस्तो देखिरहेछ, हाम्रो अदालत अब हामी सँगै त्यहाँ चाहिँ नजिक घर काम गरिराखेका छौँ, अदालतका श्रीमानहरूमा पहिलाको भन्दा अहिले मनोबलहरू चाहिँ बढेको देख्छौँ हामी, मनोबलहरू बढेको देख्छौँ, स्वतन्त्रता चाहिँ उहाँहरूले बढी इन्जोय गरिराखेको, भोग गरिराखेको हामीलाई महसुस छ अहिले। जसरी पहिला चाहिँ सरकारको दबाव, सरकारको प्रभाव र सरकारका विभिन्न किसिमका भातृ संगठनहरू र सरकारका विभिन्न ती चाहिँ के भन्दा निकायहरू, अभियवहरू, विभिन्न किसिमका शक्ति केन्द्रहरू, लखैटहरूबाट जुन दबाव प्रभाव हुन्थ्यो पहिला, त्यो चाहिँ दबाव प्रभाव चाहिँ नि अहिले धेरै कम देखिन्छ। यसमा चाहिँ हामीले प्रष्ट रूपमा भन्न सक्छौँ र न्यायाधीशहरूसँग पनि हामीले व्यक्तिगत रूपमा कुरा गर्दाखेरि अहिले चाहिँ नि भोलि तेरो नेकी गरी तिम्रो चाहिँ नि भोलि माथि जाने नजाने कुरा हामी ध्यान पुर्याउँछौँ है, अहिलेदेखि विचार गरेर काम गर्नु भन्ने दबाब चाहिँ अहिले छैन हामीलाई भन्नुहुन्छ न्यायाधीशहरू, उच्चका न्यायाधीशहरू, जिल्लाका न्यायाधीशहरू र उहाँहरू स्वतन्त्रतापूर्वक उहाँहरू काम गरिराख्नु भएको छ र माथि पनि अब यसपछि प्रधान न्यायाधीश फलानुहुन्छ, अबको प्रधान न्यायाधीश फलानु हो, अबको यति वर्षपछि फलानुहुन्छ भन्ने पनि अवस्था अब छैन। त्यो नहुने बित्तिकै एक खाले सबैमा एउटा काम गर्ने एउटा भावना, अगाडि बढ्ने एउटा चाहिँ भावना र चाहिँ सबैले स्वतन्त्रतापूर्वक आफ्नो काम चाहिँ गरिराख्नु भएको अहिले चाहिँ मैले देख्छु सर्वोच्च हालमा।
4: ए भनेपछि न्यायालय अहिले स्वतन्त्र छ, पारदर्शी छ न्यायालय चाहिँ, अहिले आठ बढिया छ, सात बढिया छ, होइन कानुन मुद्दाहरूमा
5: सापेक्षताको हिसाबले हेर्नुपर्छ यसलाई। हेर्नुहोस्, यो 100% को कुरा मैले तपाईँलाई भने होइन, विभिन्न समस्याहरू छन् अदालतमा, अदालतमा बिचौलियाको समस्या छ, अदालतका न्यायाधीशहरू हिम्मतिला हुनुहुन्न, अदालतका न्यायाधीशहरूले गर्नुपर्ने डिसिजनहरू पक्का पक्की तरिकाले गर्नु पर्यो र कुनै पनि किसिमको चाहिँ मान्छेले न्याय परेको अनुभव गर्नु पर्यो, यी सब कुराहरू धेरै कुरा छ। हेर्नुहोस्, यसमा छलफलको विषय छ, यो अगाडि बढाउनु पर्ने विषय छ र अदालतलाई हामीले जन उत्तरदायी र अझ बढी संविधान उत्तरदायी हुन्छ अदालत, तर पनि चाहिँ एउटा जनताले पनि विश्वास गर्नुपर्छ अदालतप्रति, जुन ढङ्गको विश्वास चाहिँ अगाडि बढ्नुपर्ने हो त्यो केही कुराहरू कमी हुँदै गएको छ र त्यसलाई चाहिँ राम्रो बनाउन सुधार्नको लागि हामी सबै लागिराखेका छौँ, अहिले लागिराखेका छौँ र पहिलाभन्दा राम्रो अवस्था छ चाहिँ यति चाहिँ म भन्न सक्छु।
4: हस्, बाबुराम लालजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
5: उहाँ
4: हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दैन, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भतिज यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: हरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयरी ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट
7: यतिखेर हाम्रो बेसमा जल तथा मौसम विज्ञान विभागका मौसम भेद सञ्जीव अधिकारी यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ अधिकारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: हजुर धन्यवाद नमस्कार
7: अब वर्षा अहिलेसम्म पनि जारी छ 12 गतेसम्म वर्षा हुने र मौसमी प्रणालीमा परिवर्तन हुने भन्ने पूर्वानुमान थियो अब आज र भोलिको मौसमको अवस्था कस्तो रहन्छ र अहिले कस्तो छ प्रणाली
8: हजुर अहिले यति बेलाको मौसमको कुरा गर्नुपर्दाखेरि अहिले गए रातिदेखि अहिले चाहिँ विशेष गरेर यो चितवनदेखि पश्चिमपट्टि त्यसै गरेर यो कपिल वस्तुबाट पूर्वपट्टि र मासतिर कुरा गर्नुपर्दाखेरि यो म्यागदी पर्वत कास्कीबाट मुनतिरको यो जुन एरिया छ त्यो भूभागमा चाहिँ एकदमै बढी वर्षा भएको देखिन्छ र धेरै ठाउँमा 100 मिलिमिटर भन्दा बढी वर्षा पनि मापन भएको छ जस्तो कि चितवन जिल्लामा होइन नवलपरासी पाल्पा त्यस्तै रूपन्देही त्यस्तै कपिल वस्तु स्याङ्जा तनहुँ लगायतका भूभागमा चाहिँ म्यागदी लगायतका भूभागहरूमा चाहिँ अनि त्यसै गरी पर्वतमा पनि धेरै भारी वर्षा मापन भएको छ 100 मिलिमिटर भन्दा बढी वर्षा भएपछि हामी त्यसलाई धेरै भारी भन्छौँ होइन र त्यसरी धेरै ठाउँमा चाहिँ धेरै भारी वर्षा भएको कारणले चाहिँ त्यहाँको जनजीवन सडक यातायातदेखि चाहिँ त्यहाँ चाहिँ अब खोलाहरूको चाहिँ जलसतह बढ्ने बाढी आउने लगायतका विभिन्न घटनाहरू चाहिँ अहिले गएको 12 घण्टामा चाहिँ देखेको छौँ अब आजको मौसमको कुरा गर्नुपर्दाखेरि रातिको तुलनामा अहिले धेरै हदसम्म वर्षाको गतिविधि कम भएको अवस्था छ पछिल्लो 3 घण्टालाई हेर्ने हो भने यो मध्य प्रदेशको यो पश्चिमपट्टिका भूभागहरू त्यसै गरेर यो राति ठूलो पानी परेका ठाउँमा पनि अहिले चाहिँ सामान्य किसिमको चाहिँ झरी जस्तो अब सिमसिमसिम पानी परिरहेको अवस्था चाहिँ छ र अहिले जुन भारतको उत्तर प्रदेश आसपासमा एउटा वेल मार्क लो भनेको एउटा न्यून चापको क्षेत्र जुन बनेको छ होइन त्यसले चाहिँ नेपालमा प्रभाव पारेको देखिन्छ साथै यो जुन बंगालको खाडीबाट पनि यो पूर्वपट्टिबाट जुन पानी बोकेर हावा आउने र नेपालको करिब मध्य भागमा चाहिँ एकदम कन्सन्ट्रेट हुने भएकोले चाहिँ त्यो मध्य भागमा बढी वर्षा भएको हो अब यो जुन केन्द्रीकृत भइरहेको छ त्यो चाहिँ अब आज नै धेरै हदसम्ममा कम हुने देखिन्छ
7: अब आज दिनभरको वर्षाको अवस्था चाहिँ कस्तो छ कुन कुन क्षेत्रमा अलिकति भारी वर्षा हुने सम्भावना हुन सक्छ सञ्जीव सर
8: आज बागमतीदेखि पूर्वपट्टिको भूभागमा चाहिँ त्यति जोखिम रहँदैन वर्षाको गतिविधि धेरै हदसम्म कम भइसकेको छ होइन यो मधेसका र कोशी प्रदेशमा चाहिँ अब त्यति धेरै खतरा छैन आजलाई चाहिँ हामीले हरियो रङको चेतावनी दिएको छौँ भनेको मतलब आजलाई चाहिँ आफ्नो गतिविधिहरू गर्न सकिने भनेर नै हामीले भनेका छौँ त्यसमाथि हामी अब पश्चिमतिर लाग्दाखेरि चाहिँ आज करिब जुन अपराह्नसम्ममा चाहिँ अपराह्नसम्मको लागि चाहिँ थोरै थोरै भए पनि वर्षा हुन सक्ने देखिन्छ यो बागमतीको जुन उपत्यका लगायतका भूभाग त्यस्तै यो पश्चिमका भूभागहरूमा र आजको लागि चाहिँ सबैभन्दा बढी वर्षा हुन सक्ने भनेर चाहिँ हामीले जुन लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेश यी तीनटा भूभागमा देखेका छौँ तर त्यो भूभागमा पनि वर्षाको चाहिँ मात्रा छ त्यो चाहिँ केही कमै हुने देखिन्छ र भोलिको कुरा गर्दाखेरि भोलि चाहिँ धेरै हदसम्म मौसम राम्रो हुने देखिन्छ
7: अब यो पश्चिमी नेपालमा वर्षाको प्रभाव बढी देखिनुको मुख्य कारण के भइरहेको छ अहिले
8: अघि मैले भने अनुसार नै जस्तो अब अहिले मनसुनको न्यून चापीय रेखा नि मध्यदेखि पश्चिमसम्म चाहिँ नेपालको नजिक रह्यो होइन र यो जुन भारतको उत्तर प्रदेश आसपासमा बनेको चाहिँ न्यून चापीय क्षेत्रको प्रभाव पनि ती भूभागमै पर्न गएकोले चाहिँ अहिले पश्चिम भूभागमा चाहिँ बढी वर्षा भएको हो र अब अहिले त्यो न्यून चापको क्षेत्र चाहिँ केही कमजोर अवस्थामा भए पनि नेपालको नजिक आइपुग्दाखेरि अब जुन लुम्बिनी सुदूरपश्चिम प्रदेशका जुन तराईका भूभागहरूमा हावाकै गति पनि अलिक बढी हुने र वर्षाका गतिविधि पनि अलिक बढी भइरहेको छ. हिजोदेखि हेर्ने हो भने जुन मध्य प्रदेशको यो पश्चिमी भूभागदेखि बागमती गण्डकी लुम्बिनी र यो सुदूरपश्चिमकै तल्लो भूभागहरूमा चाहिँ यो हावा पनि अलिक बढी चलेको अवस्था छ र आजलाई पनि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तल्लो भूभागमा चाहिँ हावा अलिक बढी चल्ने जसले गर्दाखेरि चाहिँ अब खेतीबालीहरूमा ढलाउनेदेखि चाहिँ केही समस्या हुन सक्ने हवाई उड्डयनलाई पनि केही आंशिक प्रभाव पर्न सक्ने चाहिँ देखिन्छ.
7: अब यो भोलि असोज 12 गते पछि मौसम खुल्छ वा वर्षा अझै केही दिन लम्बिन सक्छ?
8: भोलि असोज 12 गतेदेखि मौसम धेरै भूभागमा देशका अधिकांश भूभागमा मौसम राम्रो छ. आंशिक बादल मात्रै लाग्ने र थोरै मात्रामा थोरै ठाउँमा चाहिँ एउटा खण्डित वर्षा मात्रै हुन सक्ने सम्भावना देखिएको छ र अहिलेको मनसुनी प्रणाली छ त्यो त्यसको जुन शक्ति चाहिँ धेरै क्षय भइसक्ने अवस्था चाहिँ भोलि देखिरहन्छ.
7: अब सञ्जीव सर, यो लगातारको वर्षापछि जमिन गलिसकेको अवस्थामा सामान्य वर्षाले पनि पहिरो जाने जोखिम चाहिँ कतिको बढाएको छ? अहिले आएको यो पानीले चाहिँ जमिनलाई चाहिँ कतिको चाहिँ कमजोर तुल्याएको छ यसो हेर्दा?
8: हो, धेरै हदसम्म कमजोर छ. अब जमिन कमजोर भइसकेको अवस्था छ. अब आज दिउँसो हामीले जुन मध्याह अपराह्नसम्ममा पानी केही मात्रामा पर्न सक्छ भन्यौं, त्यो सामान्य पानीले पनि क्षतिको हिसाबमा बढी क्षति चाहिँ हुन सक्छ. किनभने यो लुम्बिनी अनि गण्डकी र यो बागमतीकै धेरै भूभागहरूमा चाहिँ पछिल्लो तीन चार दिनदेखि पानी परेको परै छ. आज रातिको कुरा गर्दा पनि अघि मैले चर्चा गरे अनुसार नै धेरै हदसम्म पानी परेको छ. त्यस कारणले चाहिँ अब यो सोइल मोइस्चर चाहिँ धेरै भइसकेको अवस्था छ होइन. यो माटोमा चाहिँ पानीको मात्रा धेरै हुँदाखेरि चाहिँ अब पहिरो जमिन गल्ने, पहिरो भासिने, कटान हुने नदीका छेउछाउतिर त्यो सम्भावना एकदमै छ. आज कमसे कम आजको लागि चाहिँ हामीले अलि धेरै नै ख्याल गर्नुपर्ने हुन्छ पानी कम नै पर्यो भने पनि.
7: तर अहिले अब जलसतह बढ्ने नदीहरू आसपासका क्षेत्रहरू, किनभने यो नेपाली बहसलाई लाखौं श्रोताले सुनिरहनु भएको छ, देशभरका 300-400 रेडियोले चाहिँ यसलाई प्रत्यक्ष प्रसारण पनि गरिरहनु भएको छ, यो सामाजिक सञ्जालमा पनि हामी आइरहेका छौं, कसरी सतर्क रहने, कुन कुन क्षेत्र अलिक बढी संवेदनशील र सतर्क रहनुपर्छ सञ्जीव सर?
8: अहिले अघि मैले भने अनुसार नै यो हाम्रो चितवन आसपासमा चाहिँ अब नारायणी नदी होस् अथवा चाहिँ यता जुन अब राप्तीदेखि यता पूर्वतिरका भूभागहरूमा चाहिँ बढी वर्षा गराइरहेकोले भइरहेकोले चाहिँ ती भूभागमा चाहिँ अब अलिक ख्याल गर्नुपर्ने हुन्छ. कमसेकम आज दिउँसो अपराह्नसम्मको लागि चाहिँ नदीको छेउछाउतिर चाहिँ गतिविधि नगर्ने, यातायातमा पनि आफूले अलिकति सावधानी अपनाउने गर्नुपर्छ र जुन यो 1155 अनि त्यसपछि 1155 टोल फ्री नम्बर त्यसमा पनि 2 गएर चाहिँ यो बाढी पूर्वानुमानको अहिलेको खोलाको अवस्थाको चाहिँ जानकारी चाहिँ हजुरहरूले निशुल्क रूपमा सबैले गर्न सक्नुहुन्छ. कुनै ठाउँमा यात्रा गर्नु पहिला चाहिँ 1155 र 1 फोन गर्नुभयो भने चाहिँ वर्षाको मौसमको गतिविधिको बारेमा निशुल्क जानकारी लिन सक्नुहुन्छ. 1155 फोन गरेर 2 थित्नुभयो भने चाहिँ अहिले बाढीको अवस्था, देशभरमै बाढीको अवस्था कस्तो छ, कुन खोला कत्रो भइरहेको छ भन्ने कुरा तपाईँहरूले जानकारी निशुल्क रूपमा प्राप्त गर्न सक्नुहुन्छ. त्यसकारण म सबै सर्वसाधारण अनि सरकारवालाहरूलाई पनि यसबाट चाहिँ लाभान्वित हुनलाई म अनुरोध गर्न चाहन्छु.
7: अब यो काठमाडौँ उपत्यकामा पनि अलिकति वर्षा यतिखेर पनि झरी जस्तो आइ नै रहेछ. उपत्यकाका नदी तथा खोला किनारमा डुबानको जोखिम अहिलेको अवस्थामा मलाई सुन्दै हुनुहुन्छ?
8: र अब अहिले त्यति जुन रेनफलको मात्राको कुरा गर्नुपर्दाखेरि त्यति धेरै नभए पनि अब सिमसिम राति पानी परिरहेको अवस्था छ. काठमाडौँ उपत्यकामा चाहिँ अलिक बढी पानी परेको भनेको चाहिँ यो चन्दागिरी, खोकना अनि यो ललितपुर साइडमा चाहिँ यो दक्षिण र यो पश्चिमपट्टिको साइडमा अलिक बढी वर्षा भएको देखिन्छ यो उत्तर पूर्वपट्टिको साइड भन्दा होइन. र त्यस कारणले चाहिँ अब हाम्रो दक्षिणतर्फको भूभाग अलि होचो पनि रहेको छ र वर्षाको गतिविधि नै भइरहेको भएर चाहिँ त्यहाँ अलिकति ख्याल गर्नुहोला. तथापि आज दिउँसोको लागि चाहिँ त्यति ठूलो पानी पर्ने सम्भावना काठमाडौँ उपत्यकाको लागि छैन. यस्तै सामान्य पानी चाहिँ आज जुन अपराह्नसम्म पर्न सक्छ. सबैलाई ख्याल गर्नको लागि अनुरोध गर्न चाहन्छु.
7: यो क्लाउड ब्रस्टको सम्भावना देखिन्छ सर यतिखेर आज पनि आज भोलिसम्म?
8: क्लाउड ब्रस्ट भन्नुभएको
7: होइन,
8: यो चाहिँ यस्तो हो, यो मनसुनी यो प्रणालीको असर हो होइन, यो क्लाउड ब्रस्ट हो भनेर भन्न सकिने अवस्था छैन। क्लाउड ब्रस्ट भनेको कुनै एउटा सानो ठाउँमा चाहिँ विशेष गरेर
7: अहिले त्यो सम्भावना देखिएको छ कि छैन हामीले हेर्दा,
8: क्लाउड ब्रस्ट हो कि होइन भन्ने सवालमा चाहिँ अहिलेको यो जुन प्रक्रियालाई यो घटनालाई चाहिँ क्लाउड ब्रस्ट भन्न मिल्ने आधार छैन।
7: अब वर्षा रोकिएपछि पनि बाढी पहिरो जोखिम तत्काल घट्छ वा अझ केही घण्टा कायम रहन सक्ने सम्भावना रहन्छ?
8: हजुर, अब अहिले पनि हामी मनसुनको नै समयमा छौँ होइन, अब यो सिस्टम गइसकेपछि बिस्तारी हामी यो मनसुनको उत्तरार्धमै छौँ, केही दिनपछि हामी बिस्तारी मनसुन बहिर्गमनको जुन अनुगमन पनि गरिरहेको छौँ, केही दिनपछि बहिर्गमन हुन पनि सक्ला। अहिले हामी मनसुनकै अवधिमा भएको र यो मनसुनी वायुको प्रभाव नेपालमा रहिरहेको कारणले गर्दाखेरि चाहिँ अब अहिले सबैलाई संयमित हुनको लागि म आग्रह गर्न चाहन्छु, किनभने अब के आजदेखि चाहिँ यो पानीको क्रममा धेरै हदसम्म कम भए पनि यो नेपाल मौसम विज्ञान विभागको आधिकारिक र पछिल्लो सूचनामा चाहिँ अध्यावधिक हुनु होला, किनभने मौसमी प्रक्रिया प्रणाली भनेको चाहिँ अब यो कुनै नयाँ प्रणालीले असर गर्न पनि सक्ने अवस्था हुन्छ कहिले काहीँ होइन, अब अहिले हामीले एकदमै अनुगमन गरिरहेको छौँ, त्यस कारणले पछिल्लो जुन घटना के भइरहेको छ पछिल्लो मौसमी प्रणाली त्यसको बारेमा चाहिँ हामीले तपाईँहरूलाई बताउने नै छौँ, त्यस कारण हाम्रो चाहिँ आधिकारिक वेबसाइट सामाजिक सञ्जालमा चाहिँ एकदमै ख्याल गर्नुहोला। अहिलेको लागि चाहिँ भोलिदेखि चाहिँ धेरैसम्म मौसममा सुधार हुने पनि म सबैलाई जानकारी गराउन चाहन्छु अहिलेको विश्लेषण अनुसार।
7: जाँदा जाँदै सञ्जीव सर, यो जस्तो किनभने नेपालीहरूका महान पर्वहरू पनि यतिखेर आइरहेका छन् होइन, महान पर्व विजया दशमी पनि नजिक नजिक आउँदैछ, अब यसै महिना चाहिँ घट स्थापना पनि छ, दशैं आउन 20 दिन बाँकी रहँदाखेरि यस पालाको दशैं चाहिँ कस्तो हुन्छ, हामी कतिसम्मको प्रक्षेपण गर्न सक्छ, हाम्रो आधारले कतिसम्म बताउन सक्छ?
8: हजुर, अब हुन त हाम्रो क्षमता भनेको एक हप्ताभन्दा पछिको चाहिँ त्यो हरेक दिनको फोकस गरेर चाहिँ पूर्वानुमान गर्ने त्यति धेरै क्षमता छैन, तर पनि अहिले क्षेत्रीय र विश्वव्यापी जुन मौसमी मोडलहरूलाई विश्लेषण गर्ने हो भने र पछिल्लो यो मौसमी प्रक्रियालाई चाहिँ विश्लेषण गर्दाखेरि चाहिँ दशैंको बेलामा चाहिँ मौसमले दुःख दिने अवस्था त्यति देखिँदैन, दशैं राम्रै हुन सक्ने अहिलेको यतिखेरको विश्लेषणमा देखिन्छ, तथापि हाम्रो पछिल्लो सूचनाहरू चाहिँ सबैलाई चाहिँ ध्यान दिनको लागि म आग्रह गर्न चाहन्छु।
7: सञ्जीव सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
8: धन्यवाद।
7: मौसमविद सञ्जीव अधिकारी, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: sama tu account open activate ani karobar sajile sanga busy life easy banau dai harek din global smart plus life ko besma banking
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खाते खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
6: यतिको हाम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: हजुर धन्यवाद
6: नेपाली कंग्रेसको महाधिवेशनको उल्लासको विषयमा कुरा गर्नुभन्दा अगाडि म यहाँलाई जानकारी गराउन चाहन्छु पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणा गैराति निवासबाटै पक्राउ पर्नु भएको छ आइतबार आज पनि सार्वजनिक विदा हो उहाँलाई पक्राउको कारण चाहिँ खुल्न त सकेका छैन तैपनि अब यो साइबरले अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको भन्ने खालको खबर चाहिँ प्राप्त भएको छ यो अवस्थामा यो हिजोका दिनहरूमा नेपालमा पक्राउ पर्ने फेरि छुट्ने अब यो टेन्डेन्सी त चल्या छ सोलेन्द्र शमशेर जबराको यो पक्राउलाई अपराध अनुसन्धान कार्यालय टेकुले गरेको पक्राउलाई चाहिँ कसरी हेर्नु भएको छ
7: अब हेर्नुहोस् चाहिँ संसारका अरू मुलुकहरूले यो अनुसन्धान र कार्यालयको प्रकरणलाई जसरी अगाडि बढाउँछन् त्यसमा हाम्रो परिपक्वता देखिँदैन हामी चाहिँ कहिले व्यापारीलाई पक्राउ गर्छौँ कहिले उद्योगपतिलाई पक्राउ गर्छौँ कहिले अन्य क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्छौँ कहिले राजनीतिज्ञहरूलाई पक्राउ गर्छौँ र पछि हामी चाहिँ छोडिदिन्छौँ कसैको प्रमाण पुग्दैन या चाहिँ नि पक्राउ गरिहाल्नुपर्ने कारण देखिँदैन या अन्य कारणले अदृश्य कारणले उनीहरूलाई हामी रिहा गर्छौँ यो परिपाटी पहिलेदेखि नै चल्दै आएको अहिले प्रकरण पनि त्यस अन्तर्गत त्यसै अन्तर्गत हो या चाहिँ अन्य कुनै ठोस प्रमाणका आधारमा चाहिँ केही जघन्य अपराधका आधारमा चाहिँ गरिएको भन्ने कुरा अहिले भन्न सकिँदैन तर हाम्रो काम गर्ने तरिका राज्यको शैली होइन सरकारको चाहिँ नि जुन खालको अख्तियार अवलम्बन गरेको चाहिँ तौर तरिका चाहिँ त्यति उपयुक्त र त्यति जायज चाहिँ रूपबाट स्थापित भइसकेको देखिँदैन अहिलेसम्मका विगतका घटनाहरू हेर्दा अब यो चाहिँ वस्तुपरक छ कि ठोस छ कि अब समयक्रममा यो विषयमा अनि मात्रै भन्न सकिन्छ
6: अब एउटा कुरा के पनि आइरहेको छ भने अब यसलाई हामीले एकदमै पुष्ट त नगरौं तर धेरै संचार माध्यमले लेखेको छ पक्राउ पुर्जी बिनै पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा प्रहरी हिरासतमा भन्ने खालको विषय आएको छ र स्रोतको हवाला दिएर प्रहरीले नै पुष्टि गरेको भन्ने खालका पनि विषय आएका छन् पूर्व प्रधान न्यायाधीश नेपालको इतिहासमा पक्राउ परेको यो पहिलो घटना हो भन्नुभएको थियो वरिष्ठ अधिवक्ताले यसभन्दा अगाडि होइन अब यो प्रक्रियाले चाहिँ एक किसिमको सन्तास र त्रासको वातावरण सिर्जना भएन भयभीतको वातावरण सिर्जना हुँदै छैन त्यसो भए
7: त्यही त मैले अघि नै भने यस्ता पक्राउका प्रकरणहरू जे जति त्यसको श्रृङ्खला हामीले देखेका छौं बेहोरेका छौं त्यसले चाहिँ हाम्रो काम गर्ने शैलीमा परिपक्वता छैन भन्ने देखिन्छ अब यो प्रकरण चाहिँ नि अब तपाईँले नि भन्नुभयो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको नेपालको इतिहास पहिलो घटना भन्नुभयो
6: वरिष्ठ अधिवक्ता बाबुराम दाहालजीले मलाई भर्खरै भन्नुभएको थियो त्यो पहिलो घटना भन्नु
7: त्यही त

0: त्यही सुनेका कुराहरू अहिले आएका कुराहरू प्राप्त सूचनाहरूको आधारमा नै हामीले पनि आफ्नो धारणा बनाउने हो. त्यसैले यस्ता घटनाहरू जसरी अहिले घट्दै आएका छन् नि यी घटनाहरूले राज्यको र सरकारको राज्यको प्रतिनिधिको रूपमा काम गरिरहेको सरकारको चाहिँ विश्वसनीयता स्थापित हुनुपर्छ. काम गरेको कुराले नै विश्वसनीयता चाहिँ कमजोर हुँदै जाने हो भने भोलि सरकारलाई पनि कसैले नटेर्ने नमान्ने अवस्था आउन सक्छ. राज्यका अङ्गहरूले पनि आफ्नो विश्वसनीयता कायम गर्न सक्नुपर्छ, स्थापित गर्न सक्नुपर्छ. यो मामलामा चाहिँ विगतमा हाम्रो कमजोरी हुँदै आएको छ, यो विषय चाहिँ अब समय गर्न प्रष्ट हुन्छ.
1: महामन्त्रीज्यू, नेपाली कंग्रेसको महाधिवेशनको चटारो पनि छ. यतिखेर वडा अधिवेशन सकिए, पालिका अधिवेशन सकिए, क्षेत्रीय अधिवेशन पनि यो वर्षाका कारणले छिटपुट कतै सारिएका पनि छन्, कतै भइ नै रहेको स्थिति पनि छ. तर नेपाली कंग्रेसको 15 महाधिवेशनमा कतिको उत्साह छ?
0: अब हेर्नुहोस्, देशव्यापी रूपबाट अहिले यो प्रक्रिया जारी छ. हामीले प्रारम्भिक तहका चाहिँ निर्वाचनका प्रक्रियाहरू अगाडि बढाउँदैछौ. वडा तहको, पालिका तहको सकेर अब हामी चाहिँ नि संसदीय निर्वाचन क्षेत्र सँगसँगै प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशनका प्रक्रियाहरू सम्पन्न गर्ने क्रममा छौं. यस क्रममा देखिएको वास्तवमा चाहिँ उत्साहलाई हेर्दाखेरि हामीले विधानमा जुन के अरे थप जुन एउटा व्यवस्था गरेका छौं, 35 वर्ष मुनिका युवाहरूलाई चाहिने पार्टीको प्रारम्भिक तहदेखि केन्द्रीय तहसम्म पुग्ने जुन सुविधा अथवा अवसर हामीले उपलब्ध गराएका छौं, र पेशागत चाहिँ क्षेत्रका चाहिँ नेपाली कंग्रेसमा राजनीति गर्न चाहने, नेपाली कंग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूका लागि पनि हामीले जुन सुविधा विधानको सुविधा उपलब्ध गराएका छौं, र हामीले चाहिँ अन्य पनि क्लस्टरहरू थपेर हामीले चाहिँ विधानलाई फराकिलो बनाएका छौँ विधानको दायरालाई. यसले गर्दाखेरि चाहिँ गाउँ गाउँमा चाहिँ पार्टीमा एउटा थप आकर्षण बढेको पाइएको छ. युवाहरूको त असाध्यै ठूलो एउटा जमात चाहिँ नेपाली कंग्रेसको क्रियाशील सदस्य भएको र पार्टीको निर्वाचनको प्रक्रियामा सामेल भएको अवस्था छ. यसले चाहिँ अहिलेको झरी बादल चाहिँ र यो प्राकृतिक विपत्तिको जुन अवस्थामा पनि चाहिँ देशको विभिन्न भागमा चाहिँ निकै ठूलो संख्यामा चाहिँ पार्टीमा साथीहरूको चाहिँ उपस्थिति र निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ.
1: अर्को महाधिवेशन पनि असोज 15 गते हुँदैछ नि त, होइन? कंग्रेसका दुईटा महाधिवेशन हुँदैछन् यसपल्ट.
0: अब नेपाली कंग्रेसको त एउटै महाधिवेशन हुँदैछ.
1: अब प्रकाश शरण महतीसँग मेरो हिजो बिहान पनि कुरा भएको थियो, उहाँले त हाम्रो अर्को महाधिवेशन हाम्रो असोज 15 गते हुँदैछ कंग्रेसको भन्नुभएको थियो.
0: नेपाली कंग्रेसको महाधिवेशन चाहिँ यही मात्रै हो नेपाली कंग्रेसको, होइन? पार्टीका साथीहरूले चाहिँ अर्को कुनै चाहिँ आयोजना गर्नुभएको छ भने त्यो चाहिँ संस्थागत चाहिँ एउटा दायराभन्दा बाहिर नै छ. त्यो नेपाली कंग्रेसको दायराभित्रका अरू गतिविधिहरू छैनन्. नेपाली कंग्रेसको नाममा अन्य साथीहरूले कुनै गतिविधि गरिराख्नु भएको छ भने त्यो भेरै कुरा हो, तर नेपाली कंग्रेसको संस्थागत महाधिवेशन चाहिँ यही अहिले जुन हामी गर्दैछौँ यही नै हो.
1: अब यो 15 महाधिवेशनको अहिलेको स्थिति हेर्दाखेरि एउटा पक्ष त छुट्यो नि त, अब दुईटा महाधिवेशन हुन्छन्. अब कंग्रेसको औपचारिक रूपमा विभाजन को मात्रै चरणमा छ कंग्रेस, त्यसको डिलमा छ. सर्वोच्चमा एउटा मुद्दा कायम नै छ, आधिकारिकताको मुद्दालाई चाहिँ सर्वोच्चमा विचाराधीन अवस्थामा राखिएको छ. के हुँदैछ कंग्रेसको अबको भविष्य गतिविधि?
0: त्यो प्रकरण छ, मुद्दा मामलाको प्रकरण त सुरुदेखि नै हुँदै आएकै छ, होइन? चाहे निर्वाचन आयोगमा जाँदा होस्, चाहे अदालतमा जाँदा होस्, होइन? अदालतका चरणबद्ध चाहिँ नि बहसका श्रृङ्खलाहरू, विवादका श्रृङ्खलाहरू चाहिँ जारी नै छन्। त्यसैले अदालतले गर्ने काम आफ्नो समयक्रममा गर्ला, होइन? तर यो महाधिवेशनलाई आयोजना गर्ने मार्ग प्रशस्त गरिसकेपछि हामी के कुरामा विश्वास गर्छौँ भने नेपाली कंग्रेसको महाधिवेशन निर्धारित समयमा हामी सम्पन्न गर्छौँ. त्यस बाहेकका महाधिवेशनहरू चाहिँ नेपाली कंग्रेसको नाम दिए पनि नेपाली कंग्रेसका संस्थागत महाधिवेशनहरू हुँदैनन्. कांग्रेस पार्टी यो अहिलेकै प्रकरणमा पनि एकदेखा छ. नेपाली कंग्रेस चाहिँका नाममा अन्य गतिविधिहरू मात्रै भएका हुन्, संस्थागत रूपबाट नेपाली कंग्रेस एकै छ. त्यसो भएको हुनाले यो विभाजनको संघार, फूटको संघार भन्ने यो बहुत प्रचारित जुन विषय छ यो चाहिँ वास्तवमा सत्य होइन, यो वस्तुगत छैन, यो चाहिँ एक प्रकारको प्रचारात्मक मात्रै छ.
1: महामन्त्रीज्यू, अब पन्ध्रौं महाधिवेशन आइ नै सक्यो, क्षेत्रीय अधिवेशनहरू हुँदैछन्, अब तपाईँ त महामन्त्री विशेष महाधिवेशनबाट, अब केमा छ उम्मेद्वारी, के को तयारी गर्दै हुनुहुन्छ?
0: होइन, अब सल्लाह हुँदैछ, यसमा कसैले पनि केही कुरा हाम्रो तर्फबाट हामीले केही भनेका पनि छैनौँ।
1: होइन, महामन्त्रीमा त धेरै 8-10 आइसक्यो नामहरू, हामी कहाँ त
0: उम्मेद्वारी आउनु स्वाभाविक पनि छ। नेपाली कंग्रेसको यो परम्परा पनि हो, धेरै नेताहरूले आफ्नो उम्मेदवारी का लागि चाहिँ एउटा प्रयत्न गर्नुहुन्छ, होइन उम्मेदवारी दिनु पनि होला कतिपय साथीहरूले, यसलाई मैले अस्वाभाविक मानेको छैन। तर हामी के गर्छौँ भन्ने कुरा चाहिँ महाधिवेशनको अब अलिकति नजिकै पुगेपछि हामी सल्लाह पनि गर्छौँ, सल्लाहबाट नै तय हुन्छ।
1: होइन, अब तपाईँको उम्मेदवारी पक्कै पनि महामन्त्री भन्दा तल त नहोला, उपसभापतिमा जाने कि महामन्त्रीमै बस्ने कि के गर्ने?
0: अब यो विषयलाई हामीले, मैले भने नि पहिला पनि विशेष महाधिवेशनमा पनि हामीले सल्लाह गरेर भूमिकाको पाठफाड गरे हौ।
1: अब त सल्लाह भन्दा पनि अब त निकै व्यापक रस्ताकसी नै हुन्छ नि अब त महाधिवेशनमा त।
0: त्यसैले अब जब रस्ताकसी त हुने नै भयो नि, यो पार्टीको चाहिँ केन्द्रीय समितिको नेतृत्व पदाधिकारीमा आउने कुरामा त रस्ताकसी हुन्छ नै। तर यसलाई मैले चाहिँ सहज रूपमा लिएको छु, पार्टी नेतृत्वसँग बसेर हामीले सरसल्लाह गरेर हामीले यसलाई तय गर्छौँ।
1: सभापतिमै त उम्मेदवारी रहँदैन नि यहाँको?
0: रहेन, सभापतिमा हाम्रो गगन थापाज्यू नै सभापति भन्नुहुन्छ।
1: ए, भनेपछि अब तपाईँको चाहिँ महामन्त्रीमा चाहिँ कन्फर्म नै छ, अब त्योभन्दा माथि चाहिँ केमा समायोजन हुन्छ, केमा मिल्छ, कुरा मिलेपछि त्यो त्यसभन्दा माथि पनि जान सक्नुहुन्छ होइन?
0: होइन, तल माथि भन्ने कुरा यी सबै कुराहरू चाहिँ अहिले केही पनि छलफलमा केही पनि आएका छैनन्।
1: होइन, महामन्त्रीमा त तपाईँ कन्फर्म नै हो नि त उम्मेद्वार त?
0: यो विषय
1: कंग्रेस महामन्त्रीको उम्मेद्वार गुरुराज घिमिरे कन्फर्म हो भनेर धेरैले भनिसक्नु नै भएको छ होइन, केही व्यक्तिले अरूले पनि त्यहाँ उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ होइन सामाजिक सञ्जालमा, उपसभापति बन्ने महामन्त्री बन्ने?
0: होइन, अब हामीले यो विषयलाई अहिले चाहिँ ज्यादा चाहिँ बहसमा ल्याएका पनि छैनौ, यो समयक्रममा यो आफै हुने कुरा हो होइन, हामी छलफलबाट तय गर्छौ, हामी बसेर आपसी परामर्श गरेर जिम्मेवारी भागवान गर्छौ।
1: अब कंग्रेसको अहिलेको आन्तरिक रूपको जुन झमेला पनि छ, हुन त अब धेरै कंग्रेसी जनहरू संस्थापनमा फर्किसकेको विषय पनि छ, देउबा पक्ष कमजोर बनेको भन्ने यहाँहरूको आकलन पनि स्थिति हो, अब एक ठाउँमा उभिन सक्ने त्यस्तो खालको कुनै बुटी छैन, अब त्यो बुटीले काम गर्ने सम्भावना छैन?
0: होइन, किन नहुने, हामी विभाजितै छैनौ, अघि पनि मैले भने।
1: कस्तो विभाजित नहोला, 15 गते अर्को अधिवेशन हुँदैछ फेरि, 15 गते महाधिवेशन।
0: होइन, हामी विभाजित छैनौ, मलाई लाग्छ असोज 15 गते अर्को चाहिँ नि नेपाली कंग्रेसको नाममा अर्को अधिवेशन गर्नुपर्ने कुनै आवश्यकता म देख्दिनँ। अस्ति नै हामीले भनेका हौ, सभापतिजीले पनि आह्वान गर्नुभएको हो र त्यो आह्वानलाई स्वीकार गरेर ठूलो संख्यामा साथीहरू अहिले चाहिँ यो महाधिवेशनको प्रक्रियामा सामेल हुनुहुन्छ पनि। त्यसो भएको हुनाले अहिले पनि हामीले चाहिँ चाह्यौँ भने चाहिँ महाधिवेशनको 15 गते गरिने भनिएको प्रचार गरिएको त्यो सबै प्रक्रियालाई रोकेर यही महाधिवेशनलाई सघाएर पार्टीका बाहिर रहनुभएका साथीहरूलाई सबैलाई समाविष्ट गरेर अगाडि बढ्न

नौ जिल्लामा हुन लागेका छन्। पार्टीका केन्द्रीय महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्र स्तरीय कार्य समिति, केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि चयन गरिनेछ। क्षेत्रीय अधिवेशन सकिएपछि अब केन्द्रीय महाधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन यही असोज 16 गतेदेखि 19 गतेसम्म काठमाण्डुको खुला मंचमा गर्ने तयारी। भइरहेको काङ्ग्रेस

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर सोबरालाई पक्राउ नगरिएको स्पष्ट पारेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेडका कारण सबरालाई प्रहरीको निगरानीमा राखिएको बताएका छन्। उनका अनुसार सबरामाथि आक्रमण हुन सक्ने आपतकालीन सूचना आएपछि तत्काल सुरक्षाका लागि उनलाई प्रहरीको निगरानीमा ल्याइएको हो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको महाराजगंज स्थित घरमा राति करिब 12:30 बजेतिर प्रहरी पुगेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यराति घर पुगेपछि घरमा हल्ला भएको जनाइएको छ। त्यस्तै महाराजगंज क्षेत्र पर्ने भएकाले त्यहाँको प्रहरी वृत्तलाई पनि यसबारे जानकारी गराइएको थियो। मध्यराति 12:30 बजेतिर पूर्व प्रधान न्यायाधीशको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई प्रहरी कार्यालय जान भनेको थियो, तर जबराले प्रहरीको यो भनाईलाई शुरूमा ठाडो अस्वीकार गरेको प्रहरीले जनाएको छ। उनलाई त्यति बेला प्रहरीले सुरक्षा थ्रेट भएको दावी गर्दै आफूसँगै लिएर जाने भनेको थियो, तर जबराले भने अस्वीकार गरेका थिए। प्रहरी स्रोतका अनुसार करिब 1.5 घण्टाको परामर्शपछि पूर्व प्रधान न्यायाधीश चबरालाई प्रहरीले घरबाट उठाएको थियो। अपराध अनुसन्धान कार्यालयबाट प्रहरी नायब परीक्षक डीएसपीको कमाण्डमा करिब 1 दर्जन सादा पोसाकका प्रहरीहरू चबराको घरमा पुगेका थिए। राति करिब 2 बजेतिर उनलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याइएको थियो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर जबरासँग सोधपूछ गरिएको बताइएको छ। जबरा पक्राउको प्रहरी शैली हेर्दा प्रहरी निकै दबावमा परेको विश्लेषण गरिन थालिएको छ। तत्कालै पक्राउ गर्नुपर्ने अवस्था आएपछि शनिबार राति समेत एसएसपी खड्का कार्यालयमै थिए। पूर्व प्रधान न्यायाधीश जबरालाई डीएसपीको टोलीले करिब 2 बजे प्रहरी कार्यालय छिराएपछि एसएसपी खड्काकै कार्यकक्षमा राखेर सोधपूछ गरिएको थियो। पूर्व प्रधान न्यायाधीश जस्तो व्यक्ति मध्यराति किन पक्राउ परे भन्ने विषय अहिलेसम्म अन्यलमै छ। सो क्रममा खड्काले सुरक्षा थ्रेडका कारण कार्यालयमा ल्याइएको दावी गरे। पूर्व प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई सुरक्षा थ्रेड भएका अवस्थामा सुरक्षाकर्मी थपेर घरमै सुरक्षा दिन सक्ने अवस्था हुँदाहुँदै मध्यराति नै प्रहरी कार्यालयमा लैजानुले प्रहरीको दावी कति सत्य हो भन्ने प्रश्न पनि उठेको छ। प्रहरीले जबरामाथि जेएनजीबाट आक्रमण हुनेसम्मको सूचना रहेको दावी गरेको छ। सर्वोच्च अदालतको इतिहासमै पहिलो पटक यसरी पूर्व प्रधान न्यायाधीश पक्राउ परेका हुन्। उनी विरूद्ध भने कुनै पक्राउ पुजी जारी नभएको प्रहरीले समेत पुष्टि गरेको छ। पूर्व प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई बिना पक्राउ पुजी मध्यराति पक्राउ गर्नुले प्रहरीलाई माथिको प्रेसरले काम गरेको हुन सक्ने आशंका समेत गरिएको छ।

0: प्रतिकूल मौसमका कारण केही उडानहरू प्रभावित भएका छन् र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र शंख सभाको तुमलिङटार विमानस्थल अझै संचालनमा आउन सकेका छैनन्। विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान संचालन हुन नसकेका हुन्। यता पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ़दो क्रममा रहेको छ। पर्याप्त भिजिबिलिटी भए उडान शुरू गर्ने तयारी गरिएको छ। खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइटहरू समेत संचालन हुन सकेका छैनन्। मौसममा सुधार आएपछि उडान संचालन गर्न सकिने विमानस्थलहरूले जनाए घुमी र स्याङ्जा जोड्ने मिर्मी पुल बाढ़ीले बगाएपछि दुई जिल्ला बीचको सड़क सम्पर्क विच्छेद भएको छ। कालीगण्डकी गाउँपालिका एक कर्मी चौरका अध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब 6 बजेको आसपास कालीगण्डकी नदीमा आएको बाढ़ीले मिर्मी पुल बगाएको, स्याङ्जा जोड्ने अन्य कुनै वैकल्पिक सड़क नभएकाले पुल बगेसँगै गुल्मीको सदरमुकाम तमघासबाट समेत साना ठूला सवारी साधन मिर्मी हुँदै पोखरा र काठमाडौँसम्म आवत जावत गर्ने मार्ग बन्द भएको छ। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिदादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसकी असोज कृष्ण औषीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औषी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको झरी नरोकिएकाले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी काठमाण्डुलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ 4 दिन अघिदेखि नै बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रु तथा गाड़ी चालक अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहु खण्डको पृथ्वी राजमार्गमा मौरीवास, मादीपुल, घाँसेकुवा, मुसी खोला, छिर्कने, विमलनगर, डुम्रे र ऐना पहरा लगायतका क्षेत्रमा पहिरो खसेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको माम्ती, पिप्ले, 400 बेसी कटुञ्जे र चौकडी डाँडा लगायतका क्षेत्रमा पहिरोको कारण बीपी राजमार्ग पनि अवरूद्ध छ। सिन्धुलीको सुनकोसे क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तमोर करिडोर अन्तर्गत छरूवा खोला, नाभा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क अवरूद्ध छ। राष्ट्रिय राजमार्गको कपुरकोट खारखोला खण्ड, भालुवाङ चकचके लिबाङ सड़क तथा कलाली राजमार्गका गगने खोला, नागम जुम्लाको राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित भएका छन्। कुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कोटानका कारण यातायात प्रभावित भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। थाइल्याण्डको राजधानी बैंकककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी समेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको बताइएको छ। वर्षापछि बैंकका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। त्यस्तै भारतको उत्तर प्रदेशमा पनि करिब 72 घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त भएको छ। भारी वर्षासँगै आएको बाढ़ी जलभराव घर तथा रोग ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म 58 जनाको मृत्यु भइसकेको छ। वर्षाले कृषि क्षेत्रमा समेत ठूलो असर पारेको छ। शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो। करिब 10 जिल्लामा 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको जनाइएको छ। आइतबार बिहान राजधानी लखनऊ सहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको बताइएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिनिया सिटी म्युनिसिपल जिम्नेसियममा भएको खेलमा क्षितिज इरानका निमा रोस्तमपुर लागदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। त्यस्तै एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाड़ीको एकमात्र जीत हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाट बाहिरिएका थिए। पुरूष डबल्समा क्षितिज प्रफुल तथा महिला डबल्समा रसिता खानाको जोड़ीले पनि पहिलो चरण पार गर्न सकेनन्। त्यस्तै जापानमा चलिरहेको विश्व एसियन खेलकुद अन्तर्गत अब पुरूष क्रिकेटमा भने क्वार्टर फाइनलमा नेपालले अब श्रीलंकासँग खेल्नेछ, जुन खेल मंगलबार हुनेछ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित। पाल्पा र बागलुङमा पहिरोमा परि 6 जनाको मृत्यु, 3 बेपत्ता। हिमलुङ आधार शिविरमा हिम पहिरो, 10 जना सम्पर्कविहीन। कांग्रेसको क्षेत्रीय अधिवेशन आज 13 जिल्लामा हुँदै। पूर्व प्रधान न्यायाधीश जबहरालाई पक्राउ नभई सुरक्षाका लागि निगरानीमा राखिएको प्रहरीको प्रस्तुति। नारायणीको बाढ़ी बस्तीमा घर र विद्यालय डुबानमा। आजदेखि 16 श्राद्ध शुरू भए तापनि वर्षाका कारण पशुपतिमा देखिएन चहलपहल। प्रतिकूल मौसमले भरतपुर र तुमलिङटार विमानस्थलको उडान प्रभावित। नागडुङ्गा मुगलिन सड़क खण्डमा 10 ठाउँमा पहिरो, सड़क थप अवरूद्ध। लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा। भारतको उत्तर प्रदेशमा 72 घण्टे अविरल वर्षा, 58 जनाको मृत्यु। र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित। एसियाली क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। हवस् नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

DJ Rakesh. Subscribe now and press the bell icon. Never miss a

यो सूचना संगीत मनोरञ्जन को अतिशाही नो यो हो पश्चिम चितवन को आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज।

0: Vai ai let's Sunday Nuncha Radio Silo 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो. इट्स 1 PM.
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो.
0: आमा मलाई दुध है.
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक.
5: चैते धानमा नेक ब्लास्टको समस्या.
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू.
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
4: खेतमा पानी जमाइराख्ने.
5: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
6: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
6: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
9: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन.
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली FM तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्. नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव.
11: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
12: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
13: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
11: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
12: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
11: खुट्टेबाट कसरी बच्ने? झुलको प्रयोग भावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो

0: आयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
2: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
2: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
2: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाई अनुसारको तौल कायम गर्ने।
2: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: रेडियो साइनो 89.8 MHz, तपाईं हाम्रो अटुट साइनो।
6: साहिनो समय सूचक: अहिले दिउँसोको 2 बज्यो, 8:02 PM।

flow, सुसना संगीत र मनोरञ्जनको अटुटा हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: रेडियो साइमन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइमन 89.8 मेगाहर्ज।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भइपुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विभिन्न स्थानमा वर्षा जारी र क्षति सम्बन्धी खबरबाट मनसून शुरू भए यता वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोमा परिहालसम्म देशभर 12 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्र 6 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनु भएको छ। मृत्यु हुनेमा पाल्पाका एकजना, सिराहाको एकजना, सुर्खेतमा एकजना र रोल्पामा एकजना हुनुहुन्छ। यस्तै बागलुङमा एकजना, रूकुम पश्चिमका एकजनाको मृत्यु भएको छ। काभ्रे पलाञ्चोकमा एकजना, मकवानपुरमा एकजना रहेको प्रवक्ता महतले जानकारी दिनुभएको छ। र त्यसै गरी पाल्पाका एक महिला बेपत्ता हुनुहुन्छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र रूख ढलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सड़क खण्ड पूर्ण रूपमा ठप्प भएका छन्। प्राधिकरणले आज दिउँसो 1 बजेसम्मको अध्यावधिक विवरण जारी गर्दै यात्रा गर्दा विशेष सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरिरहेको छ। बागमती प्रदेशका प्रमुख सड़क बाढ़ी र पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत भादिङको कृष्णवीर, परेवाभीर र टिडरा सखानीमा पहिरो खस्नका साथै चितवनको धारापानीमा सड़क भाँसिएर यातायात ठप्प छ। यस्तै कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो र रूख ढलेका कारण मकवानपुरको खरे खुल्सामा लेदवाई सड़क अवरूद्ध छ। बेपी राजमार्ग अन्तर्गत काभ्रेको घुमाउने, काला ढुंगा, पिन्थली रेशीमा सड़क कटान र पहिरोका कारण यातायात ठप्प छ। सिन्धुलीको बालुवामा पनि सड़क अवरूद्ध भएको छ। उता मध्य पहाड़ी राजमार्ग अन्तर्गत मेसीखोला, बड़ीगाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेर सवारी आवागमन रोकिएको छ। गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी पर्वत, तनहू, लमजुङ र बागलुङ क्षेत्रका सड़क पहिरोका कारण पूर्ण रूपमा प्रभावित छन्। मन्थली, खुकुट, सामी, बेसी शहर, जोनसुन, कोरोला तथा बेनी जोनसुन सड़कमा पनि पहिरोले बाटो बन्द छ। लुम्बिनी प्रदेशको गुल्मी स्थित कालीगण्डकी करिडोर अन्तर्गत राक्से, सिस्नेभीर र तालो खादमा पहिरो खसेर बाटो अवरूद्ध छ। कर्णाली प्रदेशमा कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभ कालिका र तिला गुफा लगायतमा पहिरोका कारण सवारी ठप्प छन्। राप्ती राजमार्गको सल्यान, खारखोला खण्ड र भेरी करिडोरको डोल्पा, अन्वे दोला खण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। प्राधिकरणले अवरूद्ध राजमार्गमा पहिरो पछ्याउने र सड़क सुचारू गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ। कालीगण्डकी नदीको बाढ़ी पस्दा त्यहाँ पर्वतमा पनि ठूलो क्षति भएको छ। जलजला गाउँपालिका 8 फर्सेमा करिब 80 घर बगेको खबर छ। आज गैरातीदेखि बस्तीमा बाढ़ी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। यस्तै मानवीय क्षति भएको नभएको भने यकिन हुन सकिरहेको छैन र बाढ़ीबाट अन्य घर समेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 25, चण्डिकागढ़ पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जुन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। यस्तै गरी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ र त्यहाँ विद्युत तथा फोन सम्पर्कमा रहेको पनि त्यहाँ समस्या भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उता तुनाउ नदीको बाढ़ीले बेटोलका 6 घर बगाएको छ र नदी तटीय क्षेत्रमा अहिले जोखिमको स्थिति सिर्जना भएको छ। तुनाउ नदीमा आएको भीषण बाढ़ीले रूपन्देहीको बुटोल उपमहानगरपालिका 11 माथिल्लो मजुवा क्षेत्रका 6 घर बगाएको छ र शनिबार राति आएको बाढ़ीले नदी किनारामा रहेका 2 पक्की र 4 कच्ची घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका रूपन्देहीका प्रवक्ता प्रहरीनाथ उपरीक्षक कृष्ण कुमार चन्दले सो जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण तुनाउ नदी र आसपासका खोलामा जलस्तर बढ़ेपछि गत शुक्रबारदेखि बुटोलका तटीय क्षेत्रमा जोखिम पैदा भएको छ। बुटोलमा तिनाउ नदीको तटीय क्षेत्रमा रहेका करिब 200 घर बाढ़ीको जोखिममा परेका छन् र त्यहाँ प्रभावितलाई उद्धार गरी अन्य स्थानमा सारिएको छ र बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ र त्यहाँको पछिल्लो अवस्थाबारे हामीलाई जानकारी दिँदै हुनुहुन्छ। खुलाइ नदीमा पानीको सतह लगातार बढ़िरह्यो र विभिन्न अहिले त्यहाँ स्थितिहरू देखा परेका छन्। हिजोदेखि नै भूतलको अवस्था कस्तो छ र अहिले जोखिम कतिको छ अथवा हटिसकेको के छ स्थिति?
2: भूतलको अवस्था हिजो राति 10:30-12 बजेसम्म अलिक जोखिमको अवस्था थियो र हामी रातिमा झन्डै 1200 जति व्यक्तिहरूलाई विभिन्न विद्यालयमा मन्दिरमा लगेर राति राख्यौं र अहिले भूतल 11 सिरान गाउँ टप मचुवामा 3 घर बगाएको छ, 2 घर क्षति भएको छ। अन्य त त्यस्तो अप्रिय समाचार अहिलेसम्म सुन्नु परेको छैन। तर भूतलमा भूतलको मात्रै पानी नआउने, पाल्पोमा पानी पर्दा पनि भूतललाई जोखिम हुने भएका कारणले पाल्पोमा कति पानी पर्छ र त्यसको कति असर पर्छ भन्ने कुरा अझै आजको रात र एक दिन हाम्रो लागि केही समस्या जस्तो देखिन्छ।
1: खास गरी बाढीबाट भूतलका कुन कुन क्षेत्र र बस्ती सबैभन्दा बढी प्रभावित भएका छन्?
2: यसबाट भूतल 3 ज्योतिनगर मिलन पथ पहिरोमा केही हुन्छ कि भन्ने चिन्ता थियो। अहिलेसम्म त्यहाँ हामी सुरक्षित देखिएका छौं। त्यसै गरी 3 खोलाको चिडिया खोला, 1 नम्बर 5 ज्ञानोदय नदीको पछाडि हाडोजार पछाडिको क्षेत्र, 3 पुलको तल अलिकति बस्ती बसेको छ त्यो क्षेत्र, र 1 नम्बर 6 सुन्दरनगर र धेरै जसो 1 नम्बर 11 सिरान गाउँ टप मजुवा, सिरान गाउँ मजुवादेखि लिएर बिनापाती, प्रगतिनगर, हात्तीसुर, बुद्धनगर र तल छत्रको रानीगंज, यी ठाउँहरू र दानव नदीतर्फ पनि केही भागमा समस्याहरू देखिएको छ। हिजो पानी 1:30 अलिक कम भएका कारणले हामीलाई त्यो समस्या आएन, तर आज कति पानी पर्छ त्यति हुन सकेको छैन। त्यस कारणले अब हिजो त हामी सुरक्षित रह्यौं, आज अलिकति सतर्कता अपनाउन पूर्व यो तयारी गर्ने विषय हो, त्यसमा हामीले काम गरिरहेका छौं।
1: अहिले बुटवल लगायतका क्षेत्रमा त्यहाँ पानी पर्न रोकिएको छ कि परिरहेको के अवस्था छ?
2: दिउँसो रोकिएको थियो, घाम लागेको थियो अलिक केही समय, तर अहिले फेरि अलिक थोरै पानी पर्छ कि जस्तो छ। अब यो यस्तै रहने हो अथवा पानी पर्ने हो, यो कुरा के भन्न सकिने अवस्थामा छैन।
1: बुटवल 3 नदीको जोखिम त एकातिर छँदैछ, माथिबाट पहिरो खस्ने जोखिम पनि बुटवलमा त्यत्तिकै छ। यसअघिका घटनामा पहिरोको जोखिम के कस्तो छ यो अहिलेको पानीले वर्षाले?
2: पहिरोको अवस्था बुटवल 1 र 2 पाखा पानी क्षेत्रमा र 3 ज्योतिनगर मिलन टोल र 4 लक्ष्मीनगर क्षेत्रमा पहिरोको जोखिमको समस्या छ। तर यहाँ पनि हामीले धेरै पहिलेदेखि काम गरिराखेको र पूर्व तयारी भएका हुनाले अहिलेसम्म हामी सुरक्षित छौं। अब आजको दिनले बाँकी समय के कस्तो रहन्छ र स्थानीय जनताको अत्यन्त ठूलो सक्रियता, सुरक्षा निकायको सहयोग, जनप्रतिनिधि लगातार खटिराख्नु भएको छ, सबै जनप्रतिनिधिहरू यसले पनि र समाजका अभियन्ताहरूले पनि सहयोग गर्नुभएको छ, यसले पनि हामीलाई अलिकति पूर्व तयारीमा बल पुगेको छ। यो पूर्व तयारीले गर्दाखेरि हामी सुरक्षित हुन सकेका छौं।
1: नदी तटीय क्षेत्रका प्रभावित परिवारलाई उहाँहरूले व्यवस्थापन कसरी गरिरहनु भएको छ? उहाँहरूको अवस्था अहिले कस्तो छ?
2: नदी तटीय क्षेत्र प्रभावित व्यक्तिहरूलाई हामीले हिजो 1200 जतिलाई हामीले विभिन्न मन्दिरमा, विद्यालयमा लगेका थियौं। राति अकस्मात लानु परेको हुनाले अब केही समस्या त हुने नै भयो, तर बिहान पक्क फेरि उहाँहरू हाम्रो घरतर्फै हामी सुरक्षित छौं भनेर उहाँहरू आफ्नो घरमा जानुभयो। केही व्यक्तिहरू आफ्नो आफन्त कहाँ बस्नु भएको छ, विद्यालय भन्दा हाम्रो आफन्तहरू हुनुहुन्छ, हामी त्यहाँ बस्न हाम्रो व्यवस्था छ भनेर पनि भन्नुभएको छ। त्यस कारणले हाम्रो तयारी पनि अझै पनि तत्काल समस्या पर्यो भने 5000 जति व्यक्तिहरूलाई राख्नको लागि हामी तयारी गरेर पूर्व तयारीका साथ सुरक्षा निकायसँग मिलेर काम गरेका छौं। तर स्थिति त्यहाँनिर पुग्नु परेको छैन, चिन्ता लाग्दो अवस्था छैन, सतर्क रहन जरूरी छ।
1: हजुर, जस्तो अब बाढीको जोखिम अझै पनि बढ़िरहने हुँदाखेरि नागरिकले अहिले पनि के कस्ता सावधानीहरू अप्नाउनु पर्ला? जोखिम त कायमै छ अहिले पनि।
2: हाम्रो आग्रह र अनुरोध सबैमा के छ भने नदीको किनारमा अहिले पनि एक दिनलाई हामी कोही आफन्तकोमा अथवा हामीले नै जति विद्यालय अथवा मन्दिरहरू अन्तर्राष्ट्रिय सहयोगेर हामी तोकेको ठाउँमा गएर आज बसौं, खानाको व्यवस्था, त्यहाँ बस्ने व्यवस्था हामी मिलाउँछौं, एक दिनलाई दुःख सुख सहेर जीवन जोखिम पर्नबाट बचौं, सावधानी अपनाऊ र सबैले यो कुरालाई गम्भीरतापूर्वक लिऊ भन्ने कुरा अनुरोध गर्न चाहन्छु।
1: हजुर, अहिले त अब वर्षातको बेला भयो, वर्षा धेरै भयो, अब यो 3 नदीको बाढीबाट बुटोललाई सुरक्षित राख्न तत्काल र दीर्घकालीन रूपमा के गर्न आवश्यक छ जस्तो यहाँलाई लाग्छ?
2: होइन हामीले थाई तटबन्धनका कामहरू पनि धेरै गरेका छौँ, चेक ड्यामहरू निर्माणका कामहरू पनि धेरै भएका छन्। यसमा प्राविधिकको राय र प्राविधिकको सल्लाहले काम गर्नुपर्छ र संघीय सरकारले अलिक यसको बजेटमा ध्यान दिनुपर्छ तटबन्धनका कुराहरूमा भन्ने कुरा हामीले राखिरहेका छौँ। दीर्घकालीन रूपमा अल्पकालीन रूपमा त अब हामीले गर्न सक्ने कामहरू जाली जमिन जालीहरू लगाउने छेकबार गर्ने यस्ता कामहरू गरिरहेका छौँ।
1: तिनाउको बाढीले बुटोल आसपासका क्षेत्रमा जन्ने सड़क अथवा पुलहरूलाई केही क्षति गरेको अवस्था छ अहिले पाल्पाबाट यता आउने अथवा
2: मलाई केही पहिरोहरू गइरहेको ठाउँको त छ सड़कले चाहिँ त्यहाँको इन्जिनियरले पाल्पाको इन्जिनियर महेश्वर रमशालजीले धेरै ठाउँमा सानो ठूला पहिरा गएको कुराहरू जानकारी गराउनु भएको थियो तर ठ्याक्कै पुलको बारेमा भने त्यस्तो अहिलेसम्म सूचना प्राप्त भएको छैन।
1: बुटोल आसपासको सो क्षेत्रमा पुलहरू अहिलेसम्म सुरक्षित नै छन्।
2: सुरक्षित छन् तर मेरो आग्रह छ यो बर्खा र यो जोखिमलाई हेरेर तत्काल आवागमन अत्यन्त इमर्जेन्सी काम बाहेक नगर्नु होला किनभने यो पानी रोकिएपछि पनि ढुङ्गा खस्ने पहिरो खस्ने काम भइराख्ने हुँदा अलिकति यसलाई एक दुई दिन समन्वित हुन जरूरी छ।
1: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि नानीदेखि आएको बानी मेरो पनि एउटा बानी थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको
1: अब बाँकी खबर चितवनको इच्छा कामना गाउँपालिका चार स्थित मनकामना केबलकारको गेटभित्रको सड़क भाषिएको छ। निरन्तरको वर्षासँगै गोर्खाको शहीद लखन गाउँपालिका तीन सिलिङटार जोड्ने झलुङ्गे पुलमा त्रिशुली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सड़क भाषिएको हो। वर्षासँगै नदीले धार परिवर्तन गरेको र झलुङ्गे पुलमा लगातार नदीले बहाव प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सड़क भाषिएको इच्छा कामना गाउँपालिका चारका वडाध्यक्ष रूद्र उप्रेतीले जानकारी दिनुभएको छ। सड़क भाषिएपछि अहिले मनकामना केबलकार सेवा बन्द भएको छ। हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका आठ बगुवा खोला नजिकै खरे खोल्सामा भीरबाट ढुंगा बालुवा र लेदो सहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएर सड़क विभागसँग समन्वय गरी सड़क संचालनको पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेको प्रहरीले जनाएको छ। यसैबीच हेटौडा भैंसे भीमफेदी सिस्नेरी दक्षिणकाली सड़क खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका दुई ज्यालतार ओडा नम्बर छ जुरीखेत र इन्द्र सरोवर गाउँपालिका तीन धारा खोल्सामा खसेको पहिरो हटाइएको छ। यता अविरल वर्षाका कारण धरान चतरा सड़क खण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका सोह्र शिरपाली चोक नजिकै सड़क छेउमा रहेका दशवटा विद्युतका पोल ढलेका छन्। लगातारको वर्षाका कारण जमीन कमजोर हुँदा सिमेन्ट बालुवा र रडबाट निर्मित पोल जमीनबाटै उक्किएर ढलेका छन्। पोल ढलेपछि विद्युत र तार समेत सड़कमा खसेकाले सड़क पूर्ण रूपमा अवरूद्ध भएको खबर छ। पूर्व प्रधान न्यायाधीश सोनेन्द्र शमशेर राणालाई प्रहरीले आज छाडेको छ। पक्राउ पूर्जे दिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नखुलाई भर्खरै छाडिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको स्रोतको भनाई छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उहाँलाई परिवारको जिम्मामा घर पठाइएको छ र पक्राउको कारण नै नखुलाई अहिले पूर्व प्रधान न्यायाधीश राणा छुटेपछि र लगत्तै हिजो पक्राउपछि आज छुटे लगत्तै अहिले विभिन्न टीका टिप्पणीहरू जारी रहेका छन्। लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च बन्दै गएपछि नारायणी नदीमाथिको पुलमा सवारी साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ। नारायणी नदीको बहाव तीव्र रूपमा बढ़ेको र अझै बढ़न सक्ने भन्दै नवलपुर प्रहरीले सर्वसाधारणलाई पुलमाथि नजान आग्रह गरिरहेको छ र सवारी साधन चलाउन प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई जानकारी समेत गराइरहेको छ। हाल देवघाट जलमापन केन्द्रको तथ्याङ्कले नारायणी नदीको बहाव 11.84 मीटर देखाएको छ। नारायणीमा 7.3 मीटरलाई चेतावनी र 9 मीटरलाई खतराको त मान्ने गरिन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पर्यटक तथा सम्बन्धित सबै सरकारवालाका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ। जल तथा मौसम पूर्वानुमानका अनुसार 2083 साल असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना कायम छ। यस्तै परिस्थिति र प्राप्त निर्देशनलाई ध्यानमा राख्दै अन्नपूर्ण मनास्लु तथा गौरीशंकर संरक्षण क्षेत्रका लागि प्रवेश अनुमति पत्रहरू जारी गरिने व्यवस्था गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: आपको एकमात्र डीटीएच सेवा डिश
1: डिश हो खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। रूसी सेनाले युक्रेनको राजधानी कीवमा रहेका डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब 25% इन्टरनेट पूर्वाधार नष्ट भएको छ। रूसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाए अनुसार पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा संचार सेवामा उल्लेख्य असर पारेको छ। रूसी पक्षले डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसँग सम्बन्धित सेवामा अवरोध देखिएको जनाएको छ। यता दक्षिण अफ्रिकामा दुई छुट्टा छुट्टै गोलीकाण्डमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन्। जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा रहेको गोलीकाण्डमा 17 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। खेलकुद। एरिका गुरूङले विश्व सितो रियो कराते च्याम्पियनशीपमा दोस्रो पटक स्वर्ण पदक जितेकी छन्। जापानको योकोहामामा जारी प्रतियोगिता अन्तर्गत 68 केजी माथिको तोल समूहको फाइनलमा एरिकाले चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यता यूएफए नेशन्स लीगको रोमाञ्चक खेलमा इंग्ल्याण्ड विश्व विजेता स्पेनसँग 3-2 गोल अन्तरले पराजित भएको छ। खेलको दोस्रो मिनटमै मार्क गुहेको गल्तीको फाइदा उठाउँदै लामिन एमलले गोल गरी स्पेनलाई अग्रता दिलाएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। लगातारको वर्षाले 4 दिनमा 12 जनाको मृत्यु। कालीगण्डकीले पर्वतमा 80 घर बगायो। ठाउँ ठाउँमा सड़क र विद्युत अवरूद्ध। क्षतिको थप विवरण आउने क्रम जारी। तिनाउ नदी आसपासका क्षेत्रमा अझै पनि उच्च सतर्कता। नदीको बहाव उच्च बन्दै गएपछि नारायणी पुलमाथि सवारी साधन चलाउन र हेग पुलमा प्रतिबन्ध। अन्नपूर्ण मनास्लो र गौरी शंकर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्व सतर्कता लागू। पक्राउको कारणले नखुलाई पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई छाडियो। लगाइयो परिवारको जिम्मा। पक्राउ र रिहासँगै विभिन्न टीका टिप्पणी। रूसी आक्रमणबाट युक्रेनको 25% इन्टरनेट पूर्वाधारमा क्षति। दक्षिण अफ्रिकामा दुई छुट्टा छुट्टै गोलीकाण्ड। 27 जनाको मृत्यु। 26 घाइते। र विश्व सितोरियो कराटेमा एरिका गुरूङलाई दोस्रो स्वर्ण पदक। यूएफए नेशन्स लीगको फुटबल खेलमा इंग्ल्याण्ड विश्व विजेता स्पेनसँग 3-2 गोल अन्तरले पराजित। अवस्थाको लागि नेपाली खबर सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: थियो मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त
2: कपाल अहिले सुन्दै हुनुहुन्छ सबैका लागि सूचना
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो मजाको म्युजिक

एक आठी ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: शर्तहरू लागू हुनेछन्।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: रेडियो एनआरएन 99.1
3: रेडियो एनआरएन 99.1 मा यो हो रमाइलो गीत।

0: Ninja Radio Finals 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM.
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली FM तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
8: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845082997,
7: 9850102997।
4: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।

0: समाचारको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार,
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङ्गी आंशिक थुनियो, हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला, हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका

0: गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
1: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिनी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिनी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुङ कारमारुङ वडा नम्बर 9 13 स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यही स्थानीय वासीबाट चाहिँ बुझिएको सो मध्ये अनि त्यसपछि हाम्रो 13 मध्ये चाहिँ अहिलेसम्म 12 एकजनाको मृत्यु सहित गरेर 11 सम्पर्कमा आइसकेको र थप 2 चाहिँ खोजी कार्य जारी रहेको।
0: मनाङ सदरमुकाम चामेमा घट्टुकुलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टुखोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
2: हाम्रो नार्फा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेसकेम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एकिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 खोजीकर्ताहरू बेसकेम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चाँडैमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ क्रिस्टम पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यहाँसम्म हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्रै 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भेक्टर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुंगा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
3: अहिले पछिल्लो मौसमको अवस्था, पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्थाले पश्चिम क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ हल्काथि मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि कि राति पश्चिम क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको ती ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो कर्णाली
0: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाको तर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज भी सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 का

0: सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी विश्वौं एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालीको जोडी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
1: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
2: अहिले हामी यो बर्दावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
1: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सर सल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाई छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
2: पाँच दर्जन प्रभावित जिल्लाहरू छ, त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छ। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कम्फेरेन्स मुवाक मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बालबालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हाम्रो यो बर्दावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य संस्थालाई, आफूले चिनेको स्वास्थ्य कर्मीलाई सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य संस्था मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दुध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
9: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दु पुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
10: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरन्त यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदा आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुछ चेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू घोषित गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लय लयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कति मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि, ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
9: नचिनेको मान्छेको कुरामा तुरन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी,
11: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेछौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्रो सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँत रक्सी खानु भएन, चुरोट विधि

0: मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
2: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
1: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
4: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तबाट छुटिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गरेका छौं।
2: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ, वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लडाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ, झुटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नहोस् नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।

0: तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
1: प्रहरीले गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
0: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी एज इज एज ए सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शंकाको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो, घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएका छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग दिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बरहरू दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्रो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 मध्ये 2 शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङी नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 12 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: को दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक समय सूचक अहिले रातिको